नमस्कार, शुभ प्रभात। मीडियम वेव को 213.67 मीटर अर्थात 1404 किलो हर्ज में हामी आकाशवाणी गान्तोक को बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोताहरूले हाम्रो यस प्रसारणलाई न्यूज अन एआईआर मोबाइल एप अनि एफएम कञ्चनजंघा 103 मेगाहर्जबाट पनि सुनिरहनु भएको छ। श्रोता, आज हो विक्रम सम्वत 2083 साल असार महिनाको 32 गते। तदनुसार अंग्रेजी वर्ष 2026 जुलाई महिनाको 16 तारीक आज बिहिबार। हाम्रो स्टुडियोको घड़ीमा समय यस बेला बिहानीको 6:32 भइसकेको छ। आकाशवाणी गान्तोक सुनेर बस्नुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रममा हार्दिक स्वागत अनि न्यानो अभिवादन जनाउँदै आजका हाम्रा प्रथम अधिवेशन शुरू गर्न लागिरहेका छौं यसै मंगलध्वनीबाट।

श्रोता, आजको सुविचार छ, महात्मा गान्धी भन्नुहुन्छ, तपाईले संसारमा देख्न चाहनु भएको परिवर्तन आफैबाट शुरू गर्नुहोस्। यसै सुविचारको साथ अब प्रस्तुत गर्दैछौ कार्यक्रम भक्ति प्रभातमा रथ यात्रा विषय जानकारी। यसको लगतै पश्चात हामी श्रोताहरूलाई सुनाउनेछौ विभिन्न कलाकारको स्वरमा केही मीठा मीठा भजनहरू।

रथ यात्रा उडिसा राज्यको पुरानो राजधानी पुरीमा मुख्य रूपले मनाइन्छ। तर रथ यात्राको धार्मिक तथा सामाजिक महत्व भने पुरीकै जगन्नाथ रथ यात्राले वहन गर्दछ। यो चाड प्रत्येक वर्ष असार महिनाको शुक्ल पक्ष द्वितीयका दिनमा मनाइन्छ। यस मितिमा पुरी स्थित जगन्नाथ मन्दिरबाट रथ यात्रा निकालिन्छ। यस यात्रामा भगवान जगन्नाथ उनका दाजु बलभद्र र बहिनी सुभद्राका गरेर तीनवटा रथ हुन्छन्। जगन्नाथ मन्दिरबाट आरम्भ गरिने तीन रथ भएको यात्रामा अपार जनसमूह रहेको हुन्छ। काठले महिनौ लगाएर बनाएको यी ठूला ठूला रथहरूलाई अति भव्यतासित सिंगारिएको हुन्छ, जसमा यी उल्लेख गरिएका तीन देवदेवीलाई बसाइन्छ। रथका अगाडिपट्टि बाँधिएका लठारा भक्तजनहरूले तान्दै तान्दै भगवानहरूकी छेमा गुण्डुचीको वासस्थानसम्म पुर्याउँछन्। रथ तान्नेहरूमा धेरै भक्तहरू हुन्छन्। यसरी रथ तान्ने मौका पाए यी भक्तहरू आफ्नो अहोभाग्य सम्झन्छन्। मुख्य भक्तलाई दैत्यपति भनिन्छ। रथहरूलाई फाटिलो सड़कमा श्रृंखलाबद्ध गरेर तानिन्छ। सबैभन्दा अगाडि बलभद्रको रथ हुन्छ, माझमा देवी सुभद्राको, अनि पछाडि भगवान जगन्नाथको रथ रहेको हुन्छ। हजारौं मानिसको उपस्थितिमा नाना प्रकारका वाद्यवादन सहित निस्केको यो यात्रा वास्तवमा नै बहुतै रमणीय हुन्छ। देवता देवीलाई रथमा विराजमान गराउन अघि पुरीका नरेशले राम्ररी बरार कुरार गर्थे। यसको आशय ईश्वरका आँखामा साना ठूला सबै एकै हुन् भन्ने दर्शाउनु पनि हो। शास्त्रीय आख्यान अनुसार शिशिर र ग्रीष्म ऋतुहरूमा भगवानको पनि स्वास्थ्य ठिक नहुँदा भक्तहरूलाई दर्शन दिन उनलाई पनि कठिन पर्छ। जब वर्षा ऋतु आरम्भ हुन्छ तब भक्त और भगवान दुवैमा स्फूर्ति आउँछ। सबै भक्तहरूलाई दर्शन दिन भगवान यति बेला बाहिर निस्कन्छन् र यसले रथ यात्राको रूप लिन्छ। जसै रथहरूलाई विस्तारो सिता तान्दै अघि बढाइन्छ, त्यहाँ सबै प्रकारका भक्तहरूले ईश्वरको साक्षात दर्शन गर्न पाउँछन्। त्यहाँ कुनै जात धर्म नछुटाएर केवल ईश्वर र भक्तको मात्र उपस्थिति रहन्छ। भनिन्छ पुरीमा प्रथम रथ यात्रा यहाँका राजा गुहसिंहले गरेका थिए, जो सम्राट अशोकका समसामयिक थिए। सम्राटले राजालाई भगवान बुद्धका दाँतहरू दिएका थिए र यिनै दाँतहरू लिन राजा गुहसिंह भव्य रूपमा सजाइएको रथमा लावा लस्करका साथ निस्केका थिए। यसैलाई प्रथम रथ यात्रा मानिएको छ। जगन्नाथको रथ यात्रा कहिलेदेखि आरम्भ भएको हो त्यसको निदो भने अझै लागेको छैन। जगन्नाथको विकसित रूप द्राविड र आर्यहरूको उपासना पद्धतिको सम्मिश्रण जस्तो देखिन्छ। कति शोधकर्ताहरूले भगवान जगन्नाथलाई स्थानीय सावारा जातिका देवता जगन्ता अथवा जगबोईको प्रतिरूप मानेका छन् भने इतिहासविद राजेन्द्र लाल मिश्र और हरे कृष्ण महतावले उनलाई बौद्ध धर्मका भगवान भनी भनेका छन्। सन्त कवि जयदेव, जसले दश अवतार स्तोत्रको पनि रचना गरेका छन्, उनले भगवान जगन्नाथलाई भगवान कृष्णकै प्रतिरूप मानेका छन्। यो कुरा भगवान बलभद्र र बहिनी सुभद्रा रहेको हुनाले साँचो पनि ठहरिन्छ। भगवान जगन्नाथ सँगसँगै बलभद्र और सुभद्राको पनि पूजा हुन्छ जगन्नाथ मन्दिरमा। भगवान जगन्नाथको प्रतिमा काठको बनाइएको छ। एकजना ब्राह्मणले एउटा काठको मुढामा उनको स्वरूप देखेछन्। स्वयं विश्वकर्माले यसलाई भगवानको रूप दिन धेरै परिश्रम गरेछन्, तर उनी त्यहाँ ईश्वरको खस्रो ढाँचा तयार पार्न मात्र सफल भएछन्। ईश्वर जहिले पनि निराकार ब्रह्म स्वरूप हुन्छ र उनलाई पूर्ण रूप दिन कसैले पनि सक्दैन भन्ने कुरा यसले स्पष्ट गर्दछ। यी तीन देवी देवता एक साता जस्तो आफ्नै छ्यामा गुण्डुजी कहाँ बसेर फेरि असार शुक्ल पक्षको नवमीको दिन आफ्नै वासस्थल जगन्नाथ मन्दिरमा फर्कन्छन्। उनीहरूका यो फर्कने यात्रा पनि भव्य र शोभायमान रहन्छ। यस उल्टा रथ यात्रामा पनि त्यही अपार भीर झ्याली झ्याम्टा बाजा गाजाको संगीतले वातावरण नै गुन्जायमान हुन्छ।
भक्तजनहरूले रथलाई बिस्तारै बिस्तारै तानेर जगन्नाथ मन्दिरसम्म पुर्याउँछन्। धार्मिक अनुष्ठानसित देवता देवीलाई आफ्नो आसनमा विराजमान गराइन्छ। यसरी महिनौदेखि लागि परेको रथ यात्राको अनुष्ठान सम्पन्न हुन्छ, जो एक वर्षपछि मात्र दोहोरिन्छ।

भक्ति प्रभात कार्यक्रम श्रोता यसको साथ आजलाई भने कार्यक्रम भक्ति प्रभातको निर्धारित समय यही पूरा हुँदछ। हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोताहरूले हाम्रो यस प्रसारणलाई न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ।

श्रोता यो सुन्नुहोस् अब उसो प्रसारण गरिने कार्यक्रम बारे छोटो जानकारी। अहिले 6:55 अनि 7 बजे आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसार गरी सुन्नुहुनेछ संस्कृत अनि हिन्दी भाषामा समाचार। 7:05 हामी यसै केन्द्रबाट प्रस्तुत गर्नेछौ कार्यक्रम गोल्डन मेलोडीज। 7:25 आकाशवाणीको खरसाङ केन्द्रबाट सुन्नुहुनेछ नेपालीमा समाचार। 7:35 हामी यसै केन्द्रबाट प्रस्तुत गर्नेछौ कार्यक्रम प्रणाम सिक्किम। 8:15 आकाशवाणीको दिल्ली केन्द्रबाट समाचार गरी सुन्नुहुनेछ हिन्दी अनि अंग्रेजी भाषामा समाचार। 8:30 आकाशवाणीको उत्तर पूर्वी केन्द्र सिलोङबाट सुन्नुहुनेछ अंग्रेजी भाषामा समाचार। 8:40 हामी यसै केन्द्रबाट प्रस्तुत गर्नेछौ कार्यक्रम नेपाली आधुनिक गीतहरूको कार्यक्रम गीतिमाला। 9 बजे प्रस्तुत गर्नेछौ मुख्य समाचार। 9:02 प्रस्तुत गर्नेछौ कार्यक्रम चित्रांजली। 10 बजे प्रस्तुत गर्नेछौ मुख्य समाचार। 10:02 प्रस्तुत गर्नेछौ कार्यक्रम ताजेतराने अनि 10:30 आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसार गरी सुन्नुहुनेछ कार्यक्रम एफएम गोल्ड। श्रोता सुन्दै हुनुहुन्थ्यो अब उसो प्रसारण गरिने कार्यक्रम बारे छोटो जानकारी जो पूरा भयो। हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोताहरूले हाम्रो यस प्रसारणलाई न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुन्दै हुनुहुन्छ। श्रोता स्टुडियोको घड़ीमा समय यस बेला बिहानीको 6:55 हुने लागेको छ र अबको केही क्षणमा सुन्नुहुनेछ आकाशवाणीको दिल्ली केन्द्रबाट क्रमैले संस्कृत अनि हिन्दी भाषामा समाचार। केही क्षण प्रतीक्षा गर्नुहोला।

हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोताहरूले हाम्रो यस प्रसारणलाई न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ।

हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोताहरूले हाम्रो यस प्रसारणलाई न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। श्रोताहरूले सुनिरहनु भएको छ कार्यक्रम गोल्डन मेलोडीजमा पुराना हिन्दी चलचित्रका गीतहरू। आजलाई भने हामी कार्यक्रम गोल्डन मेलोडीजको अन्तिम क्षणतिर आइसकेका छौं र यो अन्तिम गीत श्रोताहरूलाई सुनाइरहेका छौं। चलचित्र दास्तानबाट कलाकार सुरैयाको स्वरमा सन् 1950 निर्मित चलचित्र दास्तानका निर्देशक केआर करदार रहेका छन् भने राज कपूर अनि सुरैयाले चलचित्रमा मुख्य अभिनय गरेका छन्। चलचित्रका गीतहरूमा संगीत भरेका छन् नौशतले। त श्रोता स्वीकार्नुहोस् गोल्डन मेलोडीज कार्यक्रमको यो अन्तिम प्रस्तुति।

श्रोताहरूले यतिन्जेल सुनिरहनु भएको थियो गोल्डन मेलोडीज कार्यक्रममा पुराना हिन्दी चलचित्रका गीतहरू। त श्रोता, यसैको साथ आजलाई भने कार्यक्रम गोल्डन मेलोडीजको निर्धारित समय यही पूरा हुँदछ। हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। स्टुडियोको घड़ीमा समय यस बेला बिहानीको 7:25 हुनै लागेको छ र अबको केही क्षणमा सुन्नुहुनेछ आकाशवाणीको खरसाङ केन्द्रबाट नेपालीमा समाचार। केही क्षण प्रतीक्षा गर्नुहोला।

यो आकाशवाणी हो, समाचार प्रवेश राईबाट सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि हरियाणा, चण्डीगढ र पंजाबको भ्रमण गर्नुहुनेछ। गृहमन्त्री अमित शाहले जगन्नाथ रथ यात्राको अवसरमा देशवासीलाई शुभकामना व्यक्त गर्नुभएको छ। विदेश मन्त्री डाक्टर एस जयशंकरले भारत यूरोपीय संघ तथा प्रविधि परिषद बैठकले भारत यूरोपीय संघ मुक्त व्यापार सम्झौता एफटीएफ सुरक्षा तथा रक्षा साझेदारी र गतिशीलतालाई बलियो रूपमा अगाडि बढ़ाउने विश्वास व्यक्त गर्नुभयो। भारत र बेल्जियमले व्यापार र लगानी, हरित ऊर्जा, संक्रमण, नवा प्रवर्तन र प्रविधि, कनेक्टिभिटी, रक्षा सुरक्षा, क्षेत्रीय र विश्वव्यापी मुद्दाहरूमा सहयोगलाई अझ बलियो बनाउन सहमत भएका छन् अनि फिफा विश्वकपमा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले दोस्रो सेमी फाइनलमा इंग्ल्याण्डलाई 2-1 पराजित गर्यो। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि हरियाणा, चण्डीगढ़ र पंजाबको भ्रमण गर्नुहुनेछ। प्रधानमन्त्रीले हरियाणाको जिन्द रेलवे स्टेशनमा जिन्द र सोनीपत बीचको भारतको पहिलो हाइड्रोजन रेललाई झण्डा देखाउनुहुनेछ। श्री मोदीले जिन्दको एकलव्य स्टेडियममा लगभग 14,700 करोड़ मूल्यका धेरै विकास परियोजनाहरूको शिलान्यास र देशलाई समर्पित गर्नुहुनेछ। चण्डीगढ़मा प्रधानमन्त्रीले दिउँसो स्वास्थ्य सेवा, शिक्षा र सड़क पूर्वाधारसँग सम्बन्धित 6,600 करोड़ भन्दा बढ़ी मूल्यका विभिन्न विकास परियोजनाहरूको शिलान्यास र उद्घाटन गर्नुहुनेछ। श्री मोदीले चण्डीगढ़को स्नातकोत्तर चिकित्सा शिक्षा तथा अनुसन्धान संस्थानमा उन्नत आमा तथा बाल केन्द्र र उन्नत स्नायु विज्ञान केन्द्रको उद्घाटन गर्नुहुनेछ। प्रधानमन्त्रीले जलन्धरको पनि भ्रमण गर्नुहुनेछ, जहाँ उहाँले कनेक्टिभिटी र यात्री सुविधा बढ़ाउने र क्षेत्रमा आर्थिक विकासलाई तीव्र बनाउने उद्देश्यले 5,417 करोड़ भन्दा बढ़ी मूल्यका धेरै विकास परियोजनाहरूको शिलान्यास र उद्घाटन गर्नुहुनेछ। श्री मोदीले अमृत भारत स्टेशन योजना अन्तर्गत जलन्धर क्यान्ट सहित 75 पुनः विकसित रेलवे स्टेशनहरूको उद्घाटन गर्नुहुनेछ। गृहमन्त्री अमित शाहले जगन्नाथ रथ यात्राको अवसरमा देशवासीलाई शुभकामना व्यक्त गर्नुभएको छ। सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै श्री शाहले यो विश्व प्रसिद्ध रथ यात्रा अटल आस्था, विश्वास र भक्तिको प्रतीक भएको बताउनु भएको छ। उहाँले भन्नुभयो, यसले भारतको समृद्ध सांस्कृतिक सम्पदाको संरक्षण गर्दछ र भगवान प्रतिको अटल श्रद्धा प्रतिविम्बित गर्दछ। उहाँले सबैको लागि खुशी, शान्ति र समृद्धि, कल्याणको लागि भगवानसँग प्रार्थना गर्नुभयो।

0: भगवान जगन्नाथ, भगवान बलभद्र र देवी सुभद्रा को रथ यात्रा आजदेखि ओडिशा को पुरी में शुरू हुँदैछ। यस विश्व प्रसिद्ध रथ यात्रा को क्रम में भगवान जगन्नाथ र उनका भाई बहिनी रथ में सवार भएर भगवान जगन्नाथ का मामा को निवास मानिने श्री गण्डीचा मंदिर को बाटो में भक्तहरूलाई दर्शन दिन्छन्। यो लगभग 3 किलोमीटर को यात्रा श्री गुण्डीचा मंदिर में समाप्त हुनेछ। भगवान जगन्नाथ, भगवान बलभद्र र देवी सुभद्रा 9 दिनसम्म गुण्डीचा मन्दिरमा बस्छन्। यात्रा पूरा गरेपछि तिनीहरू एउटै रथमा श्री मन्दिर फर्कन्छन्, जसलाई बहुत यात्रा वा रथ यात्रा फिर्ता भनिन्छ। यस रथ यात्रामा ठूलो संख्यामा भक्तजन भाग लिन्छन्। यात्राको सहज सञ्चालन सुनिश्चित गर्न बहुस्तरीय सुरक्षा प्रणाली गरिएको छ। भगवान जगन्नाथ, भगवान बलभद्र र देवी सुभद्रा को वार्षिक रथ यात्रा आज झारखण्ड में परम्परागत भक्तिभाव का साथ आयोजना गरिनेछ। मुख्य कार्यक्रमहरू रांची को धुर्वा में रहेको ऐतिहासिक जगन्नाथपुर मंदिर में आयोजना गरिनेछ। विदेश मन्त्री डाक्टर एस जयशंकरले भारत यूरोपीय संघ तथा प्रविधि परिषद बैठकले भारत यूरोपीय संघ मुक्त व्यापार सम्झौता एफटी सुरक्षा तथा रक्षा साझेदारी र गतिशीलतालाई बलियो रूपमा अगाडि बढ़ाउने विश्वास व्यक्त गर्नुभयो। ब्रसेल्समा भएको तेस्रो भारत ईयू व्यापार तथा प्रविधि परिषद बैठकपछि पत्रकारहरूसँग कुरा गर्नुहुँदै उहाँले उक्त कुरा भन्नुभयो। उहाँले भारत र युरोपेली संघ बीच प्राकृतिक आत्मीयता रहेको बताउनुभयो। डाक्टर जयशंकरले भन्नुभयो, भारत र युरोपेली संघले एक अर्कासँग यो विश्वास विकास गरेका छन् र अब व्यापार तथा प्रविधि क्षेत्रमा यसलाई अझ विस्तार गर्न प्रयासरत छन्। डाक्टर जयशंकरले भन्नुभयो, भारत र युरोपेली संघले होराइजन युरोप कार्यक्रममा छलफल शुरू गर्नेछ। उहाँले बैठकको क्रममा विद्युतीय सवारी साधन, चार्जिङ पूर्वाधार मापदण्डमा पहिलो नवर्तन केन्द्र स्थापना गर्न सहमत भएको जानकारी दिनुभयो।
1: As open societies and as market economies, India and the EU have a natural affinity. The rule of law and the sanctity of contracts are central to our thinking. When it comes to sensitive technologies, this is all the more important. The fact is that emerging technologies literally hold the potential to shape our lifestyle and future. India and the European Union have developed this trust with each other and now strive to take that into the business and technology domains.
0: समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशियल मीडिया ह्याण्डल एक्समा @AIR News Kharsang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। भारत र बेल्जियमले व्यापार र लगानी, हरित ऊर्जा संक्रमण, नवप्रवर्धन र प्रविधि, कनेक्टिभिटी, रक्षा सुरक्षा, क्षेत्रीय र विश्वव्यापी मुद्दाहरू साथै जनजन आदान प्रदान जस्ता क्षेत्रहरूमा सहयोगलाई अझ बढ़ाउन सहमत भएका छन्। ब्रसेल्समा आयोजित भारत बेल्जियम रणनीतिक संवादको पहिलो बैठकले संरचित र व्यापक साझेदारी मार्फत द्विपक्षीय सम्बन्धलाई सुदृढ पार्ने बारेमा छलफल गर्यो। रणनीति संवादको उद्घाटन सत्रको सह अध्यक्ष विदेश मन्त्री डाक्टर एस जयशंकर र बेल्जियमका उप प्रधानमन्त्री र विदेश युरोपेली मामिला र विकास सहयोग मन्त्री म्याक्सिम प्रिभोटले गर्नुभएको थियो। डाक्टर जयशंकरले युरोपसँग भारतको संलग्नतामा बेल्जियमको विशेष स्थान रहेको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, द्विपक्षीय साझेदारी बढ़दै जाँदा भारत युरोपीय संघ सम्बन्धहरू गहिरो हुँदै गइरहेका छन्। श्री प्रिभोटले भन्नुभयो, यस वर्ष मार्चमा बेल्जियमको आर्थिक मिशनले दुई देश बीचको आर्थिक सम्बन्धलाई बलियो र गतिशील बनाएको छ। मध्यप्रदेशका मुख्यमन्त्री डाक्टर मोहन यादव आज भारत टेक्स 2026 सहभागी हुनुहुनेछ। यो कार्यक्रम नयाँ दिल्लीको भारत मण्डपममा आयोजना हुँदैछ। उहाँले भारत र विदेशका प्रमुख वस्त्र लगानीकर्ता र उद्योगी नेताहरूसँग भेट गर्नुहुनेछ। मुख्यमन्त्रीले राज्यमा उद्योग प्रवर्धन गर्ने नीति र भ्रष्ट क्षेत्रमा लगानीका अवसरका बारेमा पनि छलफल गर्नुहुनेछ। डाक्टर यादव भारत मण्डपममा रहेको प्रदेश पवेलियनको भ्रमण गर्नुहुनेछ। उक्त मण्डपमा राज्यको औद्योगिक नीति, सिप विकास कार्यक्रम र धार जिल्लामा निर्माण भइरहेको पीएम मित्र पार्क प्रदर्शन हुनेछ। मुख्यमन्त्रीले भ्रष्ट उद्योगका प्रमुखसँग पनि छलफल गर्नुहुनेछ। यस छलफलमा केन्द्रीय भ्रष्ट मन्त्री गिरिराज सिंह पनि सहभागी हुनुहुनेछ। 80औं स्वतन्त्रता दिवस समारोहका लागि दिल्लीको लाल किल्ला परिसर 15 अगस्तसम्म सर्वसाधारणका लागि बन्द रहनेछ। भारतीय पुरातात्विक सर्वेक्षण विभागले लाल किल्ला परिसरमा स्वतन्त्रता दिवस समारोहको तयारीलाई ध्यानमा राख्दै यो आदेश जारी गरेको हो। फिफा विश्वकपमा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले दोस्रो सेमी फाइनलमा इंग्ल्याण्डलाई 2-1 पराजित गर्यो। अब आइतबार हुने फाइनलमा अर्जेन्टिनाले स्पेनको सामना गर्नेछ। सेमी फाइनलको पहिलो हाफ गोल रहित सकियो भने 55 मिनटमा एन्थोनी गोर्डनले इंग्ल्याण्डलाई पहिलो गोल दिलाए। 85 मिनटमा अर्जेन्टिनाका एन्जो फर्नान्डेजले बराबरी गरे। 90 मिनटमा लाउटारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई 2-1 को शानदार जीत दिलाए। यो समाचार युट्युबमा @EIR कर्सिङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्त्यमा प्रमुख समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि हरियाणा, चण्डीगढ र पंजाबको भ्रमण गर्नुहुनेछ। गृहमन्त्री अमित शाहले जगन्नाथ रथ यात्राको अवसरमा देशवासीलाई शुभकामना दिनुभएको छ। विदेश मन्त्री डा एस जयशंकरले भारत युरोपीय संघ तथा प्रविधि परिषद बैठकले भारत युरोपीय संघ मुक्त व्यापार सम्झौता, सुरक्षा तथा रक्षा साझेदारी र गतिशीलतालाई बलियो रूपमा अगाडि बढ़ाउने विश्वास व्यक्त गर्नुभयो। अनि फिफा विश्वकपमा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले दोस्रो सेमी फाइनलमा इंग्ल्याण्डलाई 2-1 पराजित गरेको छ। समाचार अहिलेलाई पूरा भयो।
2: मिडियम वेभको 213.67 मिटर अर्थात 1404 किलो हर्चमा हामी आकाशवाणीको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोता स्टुडियोको घड़ीमा समय यस बेला बिहानीको 7:35 भइसकेको छ र अब प्रस्तुत छ विविध जानकारी तथा मनोरञ्जनले भरिएको कार्यक्रम प्रणाम सिक्किम।

0: नमस्कार श्रोता, प्रणाम सिक्किम कार्यक्रम लिएर आज फेरि हामी उपस्थित भएका छौं। श्रोता, संसारमा विभिन्न दिवसहरू पालन गरिन्छ, त्यस्तै दिवसहरूमा आज एउटा दिवस परेको छ, फ्रेश स्पेनिक अर्थात ताजा पालक साग दिवसको रूपमा पालन गरिन्छ र विश्वका विभिन्न ठाउँमा आज यो दिवस पालन गरिन्छ। र पालक सागको कुरा गर्दा सबैभन्दा पहिले यो सागको खेती पौराणिक पर्सियामा गरिएको थियो र पछि आएर विस्तार भारतसितै विश्वका अन्य देशहरूमा पनि फैलिन पुगेको हो र चीनमा यसलाई आज पनि पर्सियन भेजिटेबल भनेर भन्ने गरेको पाइन्छ। पालकको सागमा भिटामिन ए, बी, B6, ई, सी आदि पाइन्छ जो अत्यन्तै पौष्टिक तत्वहरूले परिपूर्ण हुन्छ भने त्यसमा फोलेट, पोटासियम र आइरन पनि पाइन्छ। यसर्थ आजको दिन फ्रेश पालक दिवस मनाएर सधैँ पालकको विभिन्न परिकारहरू बनाएर खाएर सुस्वस्थ रहने आह्वान गरिन्छ।
1: के साह्रो मख परेर के सुनेको हो मोबाइलमा?
2: रेडियो गान्तोक सुनेको नि। अहिले त यो मोबाइल एपमा पनि रेडियो गान्तोक मजाले सुन्न सकिन्छ नि। सुन्नुहोस् त।

0: पाए हो त रहेछ। लु यो मेरो मोबाइलमा पनि यो एप डाउनलोड गर्दे त।
1: हजुर श्रोता, तपाईँले पनि आफ्नो मोबाइलमा गुगल प्ले स्टोरबाट सिधैमा न्यूज अन एआईआर एप डाउनलोड गर्नुहोस् अनि रेडियो लाइभमा गएर भारतभरिका रेडियो स्टेशनहरूमा रेडियो गान्तोक सिलेक्ट गर्नुहोस् अनि जहाँ भए पनि मजाले सुन्नुहोस् रेडियो गान्तोक, तपाईँको आफ्नै प्यारो रेडियो स्टेशन आकाशवाणी गान्तोक।

यसै गरी श्रोता आज अर्को दिवस पनि छ, सायद तपाईँलाई यो दिवस मन नपर्न पनि सक्छ किनभने आजको दिनलाई विश्वले विश्व साँप दिवसको रूपमा पालन गर्ने गरेको छ। हजुर, साँप अथवा सर्पलाई सरीसृप वर्गमा वर्गीकृत गरिएको छ जो जल थल दुवै जग्गामा पाइन्छ। हुन त भनिन्छ साँप दुवै प्रकारको विष भएको अनि विष नभएको पनि हुन्छ, तर हाम्रो मानसिकता के छ भने साँप भनेपछि त्यो खतरनाक प्राणी हो, यसलाई मारिहाल्नुपर्छ भन्ने छ, यसले टोक्यो भने हाम्रो प्राण जान्छ भन्ने सोच छ हामीमा। तर विश्वमा त्यस्ता मानिसहरू पनि छन् जसले साँप अथवा सर्प बारेमा अध्ययन गरेका छन् र यसलाई एक सुन्दर प्राणीको दर्जामा राखेका छन् र साँप र सर्पको हरेक जीवनचर्या अध्ययन गरेका छन्। जन्म कसरी हुन्छ उनीहरूको, कहाँ बस्न मन पराउँछन्, के खान्छन्, के गर्छन् आदि आदि, र प्रकृतिको जुन इकोसिस्टम छ त्यसलाई बनाई राख्नमा साँप अथवा सर्पको पनि ठूलो भूमिका रहेको पुष्टि गरेको छ। यसर्थ आजको दिन साँप अथवा सर्पहरू देख्ने बित्तिकै मार्न तम्सिने होइन, तर प्रकृतिलाई बचाई राख्न त्यसको पनि त्यत्तिकै महत्व रहेको कुरा बुझेर त्यसलाई माया गर्ने, उनीहरूलाई आफ्नो संसारमा बाँच्न दिने अनि प्रकृतिको अत्यन्तै सुन्दरतम प्राणीहरू मध्ये साँपलाई पनि मानिलिने आह्वानसितै आजको दिन विश्व साँप दिवसको रूपमा पालन गरिन्छ। अब साँप बारे थप कुरा गरौं श्रोता। साँपहरूको शोध र खोज गर्ने अध्ययनकर्ताहरू अनुसार विश्वमा अहिले प्राय 2500 लिएर 3600 सम्मका विभिन्न प्रजातिका साँपहरू पाइएको बताइएको छ। त्यसमा भारतमा मात्र 69 प्रजातिका विषालु साँपहरू फेला परेको, जसमा 29% समुद्र अथवा पानीमा पाइन्छ भने 40 प्रजातिका विषालु साँपहरू जमीनमा पाइन्छ। शोधार्थीहरू अनुसार साँपको मुखमा विषको थैली हुन्छ, जुन थैलीसित जोड़िएको हुन्छ दाँत अत्यन्तै तीखो अनि त्यो दाँत खाली हुन्छ र विषालु साँपको मुखको माथिल्लो भागमा एक जोड़ी दाँत हुन्छ। त्यसर्थ भनिएको छ कि विष नभएको साँपले टोकेमा टोकेको घाउ वरिपरि थुप्रै ससानो खाल्डो जस्तो दागहरू अर्थात सेमी सर्कलमा देखा पर्छ भने विषालु साँपले टोकेको घाउमा केवल दुईवटा मात्र गहिरो दाग देखा पर्छ। विभिन्न प्रजातिका साँपहरूको आफ्नै रंग र लम्बाई हुने गर्छ, जस्तो कि विश्वमा पाइने सबैभन्दा छोटो साँप हो बार्बाडोस थ्रेडी स्नेक, जसको लम्बाई केवल 10 लिएर 12 सेन्टिमिटर मात्र हुने गर्छ भने अजिंगरको लम्बाई 25 फिटसम्म हुने गरेको छ भने विश्वमा पाइने सबैभन्दा लामो साँप हो रेटिकुलेटेड पाइथन, जो 30 फिटसम्म लामो हुने गरेको छ भने 120 केजी वजन हुने गरेको छ, जो विशेष गरी फिलिपिन्स तथा दक्षिण पूर्वी एसियामा पाइन्छ। श्रोता, साँपले अवश्य पनि मान्छेको शिकार गर्दैन, यसो हुँदा जति सक्दो मानिसहरूदेखि टाढिन चाहन्छ, तर यदि कुनै गल्ती या भूलवश साँपलाई हामीले चोट पुर्यायौं भने त्यसले पनि आक्रमण गर्ने गर्छ र अहिले संसारमा पाइने 725 विषालु साँपहरूमा केवल 250 प्रजातिका त्यस्ता विषालु साँपहरू छन् जसले एकपल्ट टोक्दैमा मानिसको ज्यान पनि जान सक्छ, तर बाँचेका अन्य प्रजातिका साँपहरूले एकपल्ट टोक्दैमा मान्छेको ज्यानै भने जान सक्दैन, यद्यपि त्यसको लागि समयमा उपचार गराउनु अत्यन्त जरूरी हुन्छ। एउटा रिपोर्ट अनुसार अस्ट्रेलियामा वर्षमा एकजनालाई मात्र विषालु साँपले टोकेको रेकर्ड छ भने भारतको प्रसंगमा कुरा गर्दा एक वर्षमा 2,50,000 साँपले टोकेको रेकर्ड पनि छ, जसमा 50,000 ज्यानै गएको पनि छ। डब्ल्यूएचओ अर्थात विश्व स्वास्थ्य संगठन अनुसार विश्वमा हरेक वर्ष प्राय 1,00,000 मानिसहरूको मृत्यु साँपले ठुङ्गेर हुने गरेको छ भने त्यसको 3 गुणा मानिसहरू साँपको टोकाईको कारण शारीरिक रूपले असक्षम र अस्वस्थ बनेका छन्। अब भारतको प्रसंगमा कुरा गरौं श्रोता, हामीले सानो छँदा बिम्बीले बजाएर साँप नचाउने देखेका छौं र उनीहरूको जीवन धान्ने मुख्य साधन नै हो जंगल जंगल गएर साँप पक्रिनु, त्यसलाई सद्याउनु अनि प्रदर्शनी गरेर पैसा उठाएर आफ्नो पेट भर्नु। र एउटा रिपोर्ट अनुसार भारतमा यसो गर्नेहरूको पनि साँपले ठुङ्गेर धेरैजनाको ज्यान गएको अनि कति प्रजातिको साँपहरू पनि लुप्त प्राय भएर गएपछि वाइल्ड लाइफ प्रोटेक्सन एक्ट अफ 1972 को कारण त्यसमा केही कमी देखा परेको छ भने आन्ध्र प्रदेश तमिलनाडुमा बसोबासो गर्ने इरुलास जनजातिहरूले पनि व्यावसायिक हिसाबमा जंगलमा गएर साँप पक्रेर साँपको छालाहरू फ्याक्ट्रीमा बिक्री गर्ने गर्थे, त्यसमा पनि प्रतिबन्ध लागेपछि पछि आएर उनीहरूले साँपहरू पक्रेर त्यसको विष निकालेर एन्टीभेनम अनि अन्य औषधीय प्रयोगको लागि बिक्री गर्न थालेका छन् भने विश्वका कतिपय त्यस्ता ठाउँहरू पनि छन् जहाँ साँपको मासु पनि खाने गरेका छन् भने कतिले घरेलु पाल्तु पशुको रूपमा पनि पालेका छन्। यसै प्रसंगमा एउटा छोटो कहानी श्रोताहरू समक्ष हामी राख्न चाहन्छौं।
एकजना महिलाले अत्यन्तै माया गरेर सानैदेखि एउटा पाइथन पालेकी थिइन्। त्यो पाइथन पनि त्यो महिला सँगसँगै सुत्ने गर्थे। केही वर्षपछि अचानक त्यो पाइथनले खाना खान छोड्यो। यसो हुँदा सो महिला सुर्तामा परिन् र एक दिन पशु डाक्टरलाई घरमै लिएर आए। डाक्टरले सबै थोक जाँच गरेपछि एउटा यस्तो अचम्मकै कुरा पत्ता लगाए कि त्यो पाइथनले सो महिलालाई खानेवाला थिएछन् र सँगै सुत्दाखेरि सो महिलाको शरीर तलमाथि हिँडेर उसको जीव नापिसकेपछि पाइथनले सो महिलालाई आफ्नो पेटमा अटाउनको लागि जग्गा बनाउँदै केही नखाएको रहेछ। श्रोता, यो कहानीबाट यति थाहा पाउन सक्यौं कि सबै पशु प्राणी चराचर जगतलाई माया गर्नुपर्छ, किनभने यो प्रकृतिको चक्र उनीहरू बिना अधुरो छ, अपुरो छ। तर त्यति धेरै पनि होइन कि जसले आफैलाई नोक्सान पुगोस्, किनभने आगोको धर्म पोल्नु नै हो भने साँपको धर्म पनि ठुङ्नु नै हो, वा त सर्पको धर्म निल्नु नै हो।

0: प्रणाम सिक्किम कार्यक्रम सुन्दै हुनुहुन्छ आकाशवाणीको गान्तोक केन्द्रबाट। श्रोता, कार्यक्रमलाई अगाडि बढ़ाउँदै अब सिक्किमकै प्रसंगलाई लिन चाहन्छौ, किनभने आजको दिन सिक्किमका राजनेता या त भनौं सिक्किमका पूर्व मुख्यमन्त्री नरबहादुर भण्डारीको आज पुण्यतिथि परेको छ।
1: हजुर, पश्चिम सिक्किमको सोरेङ मलवासीमा उनको जन्म भएको थियो। उनी एक लोकप्रिय भारतीय राजनीतिज्ञ पनि थिए। उनले 1979 1984 मुख्यमन्त्रीको रूपमा पदभार सम्हालेका थिए भने 1985 1994 पनि सिक्किमको मुख्यमन्त्री पदमा रहेका थिए। साथै सिक्किम संग्राम परिषदलाई नेतृत्व प्रदान पनि गरेका थिए।
0: वर्ष 2017 आजकै दिन दिल्लीको एउटा निजी अस्पतालमा उहाँको असामयिक निधन भएको थियो र आज उहाँको पुण्यतिथि हामी श्रद्धाञ्जली अर्पण गर्न चाहन्छौं।

0: श्रोता प्रणाम सिक्किम कार्यक्रम सुनिरहनु भएको छ। अब कुरा गरौं भारतकै प्रसंगमा विगतका दिनमा घटेका घटनाहरूबारे।
1: 1856 तत्कालीन भारत जहाँ ईस्ट इण्डिया कम्पनीको शासन व्यवस्था थियो त्यो बेला आजकै दिन हिन्दू विधवाहरूलाई पुनः विवाह गर्ने कानूनी अधिकार प्राप्त भएको थियो। जबकि त्योभन्दा धेरै वर्ष अघि त हिन्दू महिलाहरूले आफ्नो पतिको मृत्युपछि सती जानुपर्ने प्रथा पनि व्याप्त थियो, जो भारतको ती महान सामाजिक एवं धार्मिक सुधारक राजा राममोहन राय अनि अंग्रेज शासकले 1826 नै प्रतिबन्ध लगाइदिएका थिए। तर मृत पतिसितै सती जानुपर्ने कुप्रथामाथि यसरी प्रतिबन्ध लगाइए तापनि विधवाहरूको हालत त्यति राम्रो भने अवश्य थिएन। उनीहरू विभिन्न सामाजिक लाञ्छना र उत्पीड़नहरूले ग्रसित थिए। विभिन्न रूढ़ीवादी रीतिथिति र विचार र धारणाहरूबीच एउटा जिउँदो लाश बाँचिरहेका थिए ती विधवा हिन्दू महिलाहरूले, र तिनीहरूलाई आजकै दिन 1856 पुनर्विवाहको अधिकार प्रदान गरिएको थियो।
0: 1893 आजकै दिन नगरी प्रचारिणी सभाको स्थापना श्याम सुन्दर दासले गरेका थिए। यस संस्थाले हिन्दी भाषा र साहित्य तथा देवनागरी लिपिको उन्नति तथा प्रचार प्रसार गरेको थियो र आजको दिनलाई नागरी प्रचारिणी सभाको स्थापना दिवसको रूपमा पनि पालन गर्दछ। 2013 आजकै दिन बिहारमा मिड डे मर्डर बन्न गएको थियो। भनौं मिड डे मिल योजनाको इतिहासमा कालो अध्याय जोड़िएको थियो। यो घटना बिहारको छपरा जिल्ला अन्तर्गत मसरख प्रखण्डको धर्मास्ती गडामन गाउँको एक विद्यालयमा भएको थियो। यहाँ मिड डे मिल खानको कारण 23 नानीहरूको मृत्यु भएको थियो भने 25 झण्डैले मरेका थिए।
1: त यो थियो भारतको प्रसंगमा विगतमा घटेका केही घटनाहरूबारे जानकारी। जानकारीपछि अब जन्मको कुरा गरौं।
0: 1896 प्रसिद्ध मजदूर नेता ट्रिग्वी लीको जन्म भएको थियो। उनी नर्वियन राजनीतिज्ञ तथा प्रसिद्ध लेखक थिए। 1940 1945 उनले नर्वेको विदेश मन्त्रीको रूपमा सेवा पुर्याएर फरवरी 1946 नोभेम्बर 1956 उनी संयुक्त राष्ट्रको महासचिव रहँदै एक व्यावहारिक निर्धारित राजनेताको रूपमा ख्याति प्राप्त गरेका थिए। 1968 भारतको प्रसिद्ध हकी खेलाड़ी धनराज पिल्लेको जन्म भएको हो। उनले आफ्नो करियरको सुनौलो वर्षहरूमा अनेकौं पुरस्कारहरू प्राप्त गरे। जस्तै 1991 महाराष्ट्र सरकारले शिव छत्रपति अवार्ड प्रदान गरेको थियो। यस अतिरिक्त राजीव गान्धी खेल रत्न पुरस्कार, अर्जुन पुरस्कार साथै पद्मश्री पनि प्राप्त गरेका छन्। 1909 अरूणा आसफ अलीको जन्म भएको हो। उनको नाम भारत स्वतन्त्रता आन्दोलनमा विशेष रूपले प्रसिद्ध छ। उनले भारत स्वतन्त्रता गराउनको निम्ति अनेक उल्लेखनीय कार्यहरू गरेकी छिन्। उनले 1942 भारत छोड़ो आन्दोलनमा महत्वपूर्ण योगदान पुर्याएकी छिन्। उनको सम्मानमा 1964 लेनिन शान्ति पुरस्कार प्रदान गरियो भने 1991 जवाहरलाल नेहरू अन्तर्राष्ट्रिय सद्भावना पुरस्कार, 1992 पद्मभूषण र इन्दिरा गान्धी पुरस्कार प्रदान गरियो भने मरणोपरान्त 1997 भारतको सर्वोच्च नागरिक सम्मान भारत रत्नले सम्मानित गरियो भने 1998 उनीमाथि डाक टिकट जारी गरियो र उनकै सम्मानमा नयाँ दिल्लीको एउटा सड़कको नाम अरूणा आसफ अली मार्ग राखिएको छ। 1917 जगदीश चन्द्र माथुर प्रसिद्ध नाटककारको जन्म भएको हो। उनी हिन्दीको प्रसिद्ध साहित्यकारहरूमा एक हुन् जसले आकाशवाणीमा काम गर्दै हिन्दीको लोकप्रियताको विकासमा महत्वपूर्ण योगदान पुर्याए। टेलिभिजन उनकै समय वर्ष 1949 शुरू भएको थियो। उनले हिन्दीको माध्यमले सांस्कृतिक पुनर्जागरणको सूचना तन्त्र विकसित र स्थापित गरेका थिए। उनलाई सम्झना गर्नु सूचना संचार माध्यमहरूमा भएको संचार क्रान्तिलाई सम्झना गर्नु हो। उनलाई सूचना संचार क्रान्तिको जनक पनि मानिन्छ। भारतमा टेलिभिजन शुरू हुन लागेको थियो र माथुरजीले नै टीभीको नाम दूरदर्शन राखेका थिए, जसको उद्घाटन तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरूले गरेका हुन् र आज जगदीश माथुरको जन्मदिनमा हामी सम्झना गर्न चाहन्छौ। र 1983 भारतीय फिल्म अभिनेत्री कैटरीना कैफको जन्म आजकै दिन भएको हो। उनी मुख्य रूपमा हिन्दी फिल्म जगतमा काम गरे तापनि उनले केही तेलुगु अनि मलयालम फिल्महरूमा पनि काम गरेकी छिन्।

0: प्रणाम सिक्किम कार्यक्रम सुन्दै हुनुहुन्छ श्रोता. अब कुरा गरौं विश्व इतिहासको. 622 आजको दिनदेखि मुस्लिम युग प्रारम्भ भएका थिए, किनभने आजको दिन मोहम्मदले मक्कादेखि मदीना हिजराको युद्ध शुरू गरेका थिए.
1: 1661 आजकै दिन पहिलो ब्याङ्क नोट स्विडिस ब्याङ्क स्कट होम ब्याङ्कले जारी गरेको थियो.
0: 1920 आजकै दिन चीनले लीग अफ नेशन्स जोइन गरेका थिए.
1: 1969 चन्द्रमामा सबैभन्दा पहिले उत्रने अन्तरिक्ष यान अपोलो 11 थियो, जो आजकै दिन केप क्यानेडीबाट छोड़िएको थियो.
0: 1920 आजकै दिन जेनरल आमोस फ्राइज प्रथम यूएस आर्मी केमिकल वारफेयर चीफ बनेका थिए. 1925 आजकै दिन किङ फैजलले बगदादमा प्रथम इराकको पार्लियामेन्ट शुरू गरेका थिए. 1926 आजकै दिन नेशनल ज्योग्राफिकले प्रथम समुद्रको अतल गहिराईका प्राकृतिक दृश्यहरूको फोटो खिचेका थिए र सार्वजनिक गरेका थिए. 1936 आजकै दिन विश्वमा प्रथम पल्ट रकस्टारले न्यूयर्कमा एक्सरेद्वारा धमनी परिसञ्चरण अर्थात आर्टेरियल सर्कुलेशनको फोटो खिचेका थिए. 1950 आजकै दिन रेडियो जेनेरियोमा खेलिएको चौथो फिफा विश्वकप फुटबलमा उरुग्वेले ब्राजिललाई 1-2 गरेर म्याच जितेका थिए.
1: 2001 जेम्स रोगे अन्तर्राष्ट्रिय ओलम्पिक समितिको 8 अध्यक्ष बनिएका थिए.
0: 1970 आजकै दिन इराकले आफ्नो देशमा संविधान अपनाएका थिए. 1980 आजकै दिन रोनाल्ड रेगन यूएस प्रेसिडेन्टको लागि मनोनित भएका थिए. 1990 आजकै दिन युक्रेन स्वतन्त्र भएका थिए. 2014 आजकै दिन बसर अल असदले दोस्रो पल्ट सिरियाको राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेका थिए. यसै गरी 2015 आजकै दिन वैज्ञानिकहरूले प्रथम पल्ट धेरै नजिकबाट प्लुटोको फोटो खिचेको पुष्टि गरेका थिए. 16 जुलाई 2021 दिन लद्दाखमा जैविक खेतीलाई बढ़ावा दिन अनि वर्ष 2025 लद्दाखलाई जैविक राज्य बनाउन भनी लद्दाख अनि सिक्किम बीच सम्झौता पत्रमा हस्ताक्षर भएको थियो. 16 जुलाई 2021 दिन भूटानमा भारतद्वारा क्याशलेस ट्रान्जेक्सनलाई सुगम बनाउन भनी बनाइएको भीम यूपीआई पेमेन्ट इन्टरफेस भूटानमा शुभारम्भ गरिएको थियो. आजको दिन देश विदेशमा घटेका केही घटनाहरूबारे छोटो जानकारी.

हजुर श्रोता, यसैको साथ आज पनि कार्यक्रमबाट विदा लिन लागिरहेका छौं र भोलि फेरि यस्तै देश विदेशमा घटेका घटनाहरू साथै अन्य जानकारीहरू लिएर उपस्थित हुनेछौं भन्दै विदा माग्दछौं। विदा दिनुहोस्। नमस्कार।

0: श्रोताहरूले भर्खरै सुनिरहनु भएको थियो यो मर्म र मिठास, प्रेम, विश्वास र समर्पणको भावलाई सुन्दर ढंगले प्रस्तुत गरिएको यो गीत। हजुर श्रोता, यस गीतले आज पनि असंख्य संगीत प्रेमीको मनमा विशेष स्थान बनाएको छ। सुनिरहनु भएको थियो रामकृष्ण ढकालको स्वरमा यो गीत। आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवामा श्रोताहरूलाई सुनाइरहेका छौं नेपाली आधुनिक गीतहरूको कार्यक्रम गीतिमाला। श्रोताहरूले हाम्रो यस प्रसारणलाई न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ।
1: यो सुन्नुहोस् एक सूचना, आकाशवाणी गान्तोक सोशियल मीडिया म्यानेजमेन्टको लागि यंग, डाइनेमिक र क्रिएटिभ इण्डिभिजुअल्सबाट सामयिक अर्थात क्याजुअल ब्रडकास्ट एसिस्टेन्टको लागि आवेदनको आमन्त्रण गर्दछ। शैक्षिक योग्यता कुनै पनि मान्यता प्राप्त विश्वविद्यालयबाट ग्रेजुएट हुनपर्छ। यसको साथै मास कम्युनिकेशन, जर्नलिजम, सोशियल मीडिया म्यानेजमेन्ट, भिडियो एडिटिङ, ग्राफिक डिजाइन, फोटोग्राफी, भिडियोग्राफी साथै डिजिटल कन्टेन्ट क्रिएशनमा दक्षता हुन आवश्यक छ। योग्य इच्छुक उम्मेद्वारहरूले सम्पूर्ण आवश्यक प्रमाण पत्रहरूको प्रतिलिपिसितै बायोडेटा अनि भर्खरै खिचेको पासपोर्ट साइज फोटोग्राफसित आफ्नो आवेदन आकाशवाणी गान्तोकमा आगामी 10 अगस्त 2026 बुझाउन पर्नेछ। आवेदन इमेल पनि गर्न सक्नुहुनेछ। हाम्रो मेल आईडी छ phairgantok@gmail.com।
0: समय बदलिँदै गएको छ। नयाँ प्रविधि, डिजिटल प्लेटफर्म र संगीत सुन्ने तरिकामा परिवर्तन आएको छ, तर राम्रो गीत र मीठो संगीतप्रति माया भने आज पनि उस्तै छ। गीतिमाला कार्यक्रममा अब सुनाइरहेका छौ कलाकार गायक प्रशान्त जाकिल राईको स्वरमा यो मीठो गीत। सुन्नुहोस्।

यो आकाशवाणी गान्तोक हो। अब सुन्नुहोस् आजका मुख्य समाचार। सिक्किम सरकारका शिक्षा खेलकूद तथा युवा मामिला एवं कानून तथा संसदीय मामिला विभागका मन्त्री साथै नाम्चेबुङका विधायक राजु बस्नेतले हिजो पाकिमस्थित डिक्लिङ वरिष्ठ माध्यमिक विद्यालयमा सारथी सम्मेलनमा प्रमुख अतिथिको रूपमा भाग लिनुभयो। राज्यमा विज्ञान र गणित शिक्षालाई सुदृढ पार्ने दिशामा एक महत्वपूर्ण कदमको रूपमा सिक्किम सरकारको शिक्षा विभागले आजदेखि 21 जुलाई 2026सम्म भारतीय विज्ञान शिक्षा तथा अनुसन्धान संस्थान पुणेको एक्सपोजर भ्रमण अर्थात व्यावहारिक ज्ञान यात्रामा 36 जना सहभागीहरूको टोली पठाएको छ। पाकिमकी जिल्लापाल परी वैष्णवको अध्यक्षतामा जल जीवन मिशन जेजेएम सम्बन्धी जिल्ला स्तरीय समितिको बैठक हिजो सम्मेलन हलमा सम्पन्न भयो। बर्फुङ निर्वाचन क्षेत्रका विधायक रिक्सल दोर्जी भुटियाले राबङला स्थित पावर गेस्ट हाउसमा विद्युत आपूर्ति समस्याबारे उच्च स्तरीय समन्वय बैठक गर्नुभयो। श्री भुटियाले विद्युत सेवा छिटो पुनस्थापना नियमित मर्मत सम्भार र विभागहरू बीच प्रभावकारी समन्वय गर्न निर्देशन दिनुभयो।

वन तथा पर्यावरण विभाग क्षेत्रीय डिवीजन देन्तामले शिव विकास विभाग अन्तर्गत राज्य क्षमता निर्माण संस्थानसँगको सहकार्यमा विश्व युवा शिव दिवसको अवसरमा हिजो गुराँसे आरक्षित वनमा वृक्षरोपण अभियानको आयोजना गर्यो। नाम्ची राङ्के मेला 2026 को अटल चिनारी र आत्मिक केन्द्र प्रतीकात्मक राङ्के भूतको हिजो भव्य रूपमा अनावरण गरियो, जुन महोत्सवको सबैभन्दा अपेक्षित आकर्षणहरू मध्ये एक हो। 16 र 17 जुलाईको लागि तय गरिएको यस मेलामा सहभागी हुन सबैलाई आमन्त्रित गरिएको छ। आकाशवाणीको गान्तोक केन्द्रबाट सुन्दै हुनुहुन्थ्यो मुख्य समाचार। पूरा भयो।

हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोताहरूले हाम्रो यस प्रसारणलाई न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। हजुर श्रोता, स्टुडियोको घड़ीमा समय यस बेला बिहानीको 9 बजिसकेको छ र सधैँ हामी उपस्थित भइसकेका छौं पुराना हिन्दी चलचित्रका गीतहरूको कार्यक्रम चित्रांजलि लिएर। हजुर श्रोता, कार्यक्रम चित्रांजलिको प्रतीक्षा गरेर बस्नुभएका सम्पूर्ण श्रोतालाई यस कार्यक्रममा हार्दिक स्वागत अनि न्यानो अभिवादन। त आउनु श्रोता, अब ढिलाइ नगरी हामी कार्यक्रमको थालनी गरौं। यो पहिलो गीत सुनाइरहेका छौं चलचित्र चलते चलतेबाट कलाकार अभिजीत को शर्मा सुन्नुहोस्।

यो सुन्नुहोस् एक सूचना। आकाशवाणी गान्तोक सोशियल मीडिया म्यानेजमेन्टको लागि यंग डाइनेमिक र क्रिएटिभ इण्डिभिजुअल्सबाट सामयिक अर्थात क्याजुअल ब्रडकास्ट एसिस्टेन्टको लागि आवेदनको आमन्त्रण गर्दछ। शैक्षिक योग्यता कुनै पनि मान्यता प्राप्त विश्वविद्यालयबाट ग्रेजुएट हुनपर्छ। यसको साथै मास कम्युनिकेशन, जर्नलिजम, सोशियल मीडिया म्यानेजमेन्ट, भिडियो एडिटिङ, ग्राफिक डिजाइन, फोटोग्राफी, भिडियोग्राफी साथै डिजिटल कन्टेन्ट क्रिएशनमा दक्षता हुन आवश्यक छ। योग्य इच्छुक उम्मेद्वारहरूले सम्पूर्ण आवश्यक प्रमाण पत्रहरूको प्रतिलिपिसितै बायोडेटा अनि भर्खरै खिचेको पासपोर्ट साइज फोटोग्राफसित आफ्नो आवेदन आकाशवाणी गान्तोकमा आगामी 10 अगस्त 2026 बुझाउन पर्नेछ। आवेदन इमेल पनि गर्न सक्नुहुनेछ। हाम्रो मेल आईडी छ phairgantok@gmail.com।

आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवामा श्रोताहरूले भर्खरै सुन्नुभयो कार्यक्रम चित्रांजली अन्तर्गत यो गीत चलचित्र धड्कनबाट कलाकार नसरत फतेह अली खाँको स्वरमा। हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोताहरूले हाम्रो यस प्रसारणलाई न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। यो सुन्नुहोस् लाइभ फोन इन कार्यक्रम सम्बन्धी एक सूचना। भोलि 17 जुलाई 2026 शुक्रबार साँझ 6:05 प्रसार गरिने ग्रामीण कार्यक्रममा हामी लिएर आउनेछौ लाइभ फोन इन कार्यक्रम। विषय रहनेछ वर्षायाममा देखिने सामान्य रोगहरू अनि यसबाट बाँच्ने उपायहरू। यसबारे जानकारी दिन भनी हाम्रो स्टुडियोमा उपस्थित रहनुहुनेछ सिक्किम मणिपाल इन्स्टिच्यूट अफ मेडिकल साइन्सका प्रोफेसर मेडिसिन डाक्टर मोना ठकाल। र यस विषयमाथि कुनै प्रश्न वा जिज्ञासा भए हाम्रो स्टुडियोको टेलिफोन नम्बर 03592201171 कल गर्न सक्नुहुनेछ। दिन अनि समय भोलि 17 जुलाई 2026 शुक्रबार साँझ 6:05 अनि फोन नम्बर छ 03592201171। सूचना पूरा भयो।

हामीले सुन्दै हुनुहुन्थ्यो यो गीत चलचित्र लगानबाट कलाकार उदित नारायण अनि आशा भोसलेको स्वरमा। आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवामा यतिन्जेल सुनिरहनु भएको थियो पुराना हिन्दी चलचित्रका गीतहरूको कार्यक्रम चित्रांजलि। तर श्रोता यसैको साथ आजलाई भने कार्यक्रम चित्रांजलिको निर्धारित समय यही पूरा हुँदछ। हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। स्टुडियोको घड़ीमा समय यस बेला बिहानीको 10 बज्न लागेको छ। श्रोताहरूले हाम्रो यस प्रसारणलाई न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुन्दै हुनुहुन्छ।

यो आकाशवाणी गान्तोकको अब सुन्नुहोस् आजका मुख्य समाचार। सिक्किम सरकारका शिक्षा खेलकूद तथा युवा मामिला एवं कानून तथा संसदीय मामिला विभागका मन्त्री साथै नाम्चेबुङका विधायक राजु बस्नेतले हिजो पाकिमस्थित डिक्लिङ वरिष्ठ माध्यमिक विद्यालयमा सारथी सम्मेलनमा प्रमुख अतिथिको रूपमा भाग लिनुभयो। राज्यमा विज्ञान र गणित शिक्षालाई सुदृढ पार्ने दिशामा एक महत्वपूर्ण कदमको रूपमा सिक्किम सरकारको शिक्षा विभागले आजदेखि 21 जुलाई 2026सम्म भारतीय विज्ञान शिक्षा तथा अनुसन्धान संस्थान पुणेको एक्सपोजर भ्रमण अर्थात व्यावहारिक ज्ञान यात्रामा 36 जना सहभागीहरूको टोली पठाएको छ। पाकिमकी जिल्लापाल परी विस्नोयको अध्यक्षतामा जल जीवन मिशन जेजेएम सम्बन्धी जिल्ला स्तरीय समितिको बैठक हिजो सम्मेलन हलमा सम्पन्न भयो। बर्फुङ निर्वाचन क्षेत्रका विधायक रिक्सल दोर्जी भुटियाले राबुङला स्थित पावरो गेस्ट हाउसमा विद्युत आपूर्ति समस्याबारे उच्च स्तरीय समन्वय बैठक गर्नुभयो। श्री भुटियाले विद्युत सेवा छिटो पुनस्थापना, नियमित मर्मत सम्भार र विभागहरूबीच प्रभावकारी समन्वय गर्न निर्देशन दिनुभयो। वन तथा पर्यावरण विभाग क्षेत्रीय डिभिजन देन्तामले शिव विकास विभाग अन्तर्गत राज्य क्षमता निर्माण संस्थानसँगको सहकार्यमा विश्व युवा शिव दिवसको अवसरमा हिजो गुराँसे आरक्षित वनमा वृक्षरोपण अभियानको आयोजना गर्यो। नाम्ची राङ्के मेला 2026को अटल चिनारी र आत्मिक केन्द्र प्रतीकात्मक राङ्के भूतको हिजो भव्य रूपमा अनावरण गरियो। जुन महोत्सवको सबैभन्दा अपेक्षित आकर्षणहरूमध्ये एक हो। 16 देखि 17 जुलाईको लागि तय गरिएको यस मेलामा सहभागी हुन सबैलाई आमन्त्रित गरिएको छ। आकाशवाणीको गान्तोक केन्द्रबाट सुन्दै हुनुहुन्थ्यो मुख्य समाचार पूरा भयो।

हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोताहरूले हाम्रो यस प्रसारणलाई न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। श्रोता स्टुडियोको घड़ीमा समय यसबेला बिहानीको 10 बजिसकेको छ। रब प्रस्तुत छ कार्यक्रम ताजे तराने। हजुर श्रोता, नयाँ हिन्दी चलचित्रका गीतहरूको कार्यक्रम ताजे तरानेमा सम्पूर्ण श्रोतागणलाई हार्दिक स्वागत साथै न्यानो अभिवादन जनाउँदै कार्यक्रमको थालनी गर्न लागिरहेका छौं। यो पहिलो गीतबाट यो गीत लिएका छौं चलचित्र क्रिश 3 बाट कलाकार जुबिन गर्गको स्वरमा सुन्नुहोस्।

0: यो सुन्नुहोस् एक सूचना आकाशवाणी गान्तोक सोशियल मीडिया म्यानेजमेन्टको लागि यंग डाइनेमिक र क्रिएटिभ इण्डिभिजुअल्सबाट सामयिक अर्थात क्याजुअल ब्रडकास्ट एसिस्टेन्टको लागि आवेदनको आमन्त्रण गर्दछ। शैक्षिक योग्यता कुनै पनि मान्यता प्राप्त विश्वविद्यालयबाट ग्रेजुएट हुनपर्छ। यसको साथै मास कम्युनिकेशन, जर्नलिजम, सोशियल मीडिया म्यानेजमेन्ट, भिडियो एडिटिङ, ग्राफिक डिजाइन, फोटोग्राफी, भिडियोग्राफी साथै डिजिटल कन्टेन्ट क्रिएशनमा दक्षता हुन आवश्यक छ। योग्य इच्छुक उम्मेद्वारहरूले सम्पूर्ण आवश्यक प्रमाण पत्रहरूको प्रतिलिपिसितै बायोडेटा अनि भर्खरै खिचेको पासपोर्ट साइज फोटोग्राफसित आफ्नो आवेदन आकाशवाणी गान्तोकमा आगामी 10 अगस्त 2026 बुझाउन पर्नेछ। आवेदन इमेल पनि गर्न सक्नुहुनेछ। हाम्रो मेल आईडी छ phairgantok@gmail.com।
1: हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोताहरूलाई सुनाइरहेका छौं नयाँ हिन्दी चलचित्रका गीतहरूको कार्यक्रम ताजे तरानी। हजुर श्रोता, कार्यक्रममा अब यो अर्को गीत सुनाइरहेका छौं चलचित्र चिडियाबाट कलाकार विजय प्रकाशको स्वरमा सुन्नुहोस्।

यो सुन्नुहोस् लाइभ फोन इन कार्यक्रम सम्बन्धी एक सूचना। भोलि तारीक 17 जुलाई 2026 शुक्रबार साँझ 6:05 प्रसार गरिने ग्रामीण कार्यक्रममा हामी लिएर आउनेछौं लाइभ फोन इन कार्यक्रम। विषय रहनेछ वर्षायाममा देखिने सामान्य रोगहरू अनि यसबाट बाँच्ने उपायहरू। यसबारे जानकारी दिन भनी हाम्रो स्टुडियोमा उपस्थित रहनुहुनेछ सिक्किम मणिपाल इन्स्टिच्यूट अफ मेडिकल साइन्सका प्रोफेसर मेडिसिन डाक्टर मोना ढकाल। र यस विषयमाथि कुनै प्रश्न वा जिज्ञासा भए हाम्रो स्टुडियोको टेलिफोन नम्बर 03592201171 कल गर्न सक्नुहुनेछ। दिन अनि समय भोलि 17 जुलाई 2026 शुक्रबार साँझ 6:05 अनि फोन नम्बर छ 03592201171। सूचना पूरा भयो।

श्रोताहरूले भर्खरै सुन्नुभयो यो गीत चलचित्र इश्क तेराबाट कलाकार सिद्धार्थ महादेवानको स्वरमा आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवामा सुन्दै हुनुहुन्छ नयाँ हिन्दी चलचित्रका गीतहरूको कार्यक्रम ताजे तराने। हजुर श्रोता, आजलाई भने हामी कार्यक्रम ताजे तरानेको अन्तिम क्षणतिर आइसकेका छौं र यो अन्तिम गीत श्रोताहरूलाई सुनाइरहेका छौं चलचित्र तेजासबाट कलाकार श्रेया घोषाल अनि शाश्वत सचदेवको आवाजमा सुन्नुहोस्।

हस्त श्रोता यसै गीतको साथ आजलाई भने कार्यक्रम ताजा तरानीको निर्धारित समय यही पूरा हुँदछ। हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। स्टुडियोको घड़ीमा समय यस बेला बिहानीको 10:30 भइसकेको छ र अब सुन्नुहुनेछ आकाशवाणीको दिल्ली केन्द्रबाट कार्यक्रम एफएम गोल्ड।

0: नारीहरूको सर्वाङ्गीण विकासमा टेवा पुर्याउने उद्देश्यका साथ सञ्चालित आकाशवाणी गान्तोकको यो एउटा सानो तर महत्वपूर्ण प्रयास कार्यक्रम नारी संसार सुनिरहनु भएका सम्पूर्ण रेडियो प्रेमी श्रोतागण र विशेष गरी हाम्रा प्यारा प्यारा नारी दिदी बहिनीहरूलाई हार्दिक स्वागत साथै न्यानो अभिवादन। श्रोता, कार्यक्रम नारी संसारको आजको श्रृंखलामा मैले एउटा यस्ती नारीलाई लिएर आएको छु जो आफू त सशक्त बन्दै गइरहनु भएको छ, साथै साथमा उहाँले आफ्ना समाजका दिदी बहिनीहरूलाई पनि सँगै हात समातेर अगाडि लाने काम गरिरहनु भएको छ, जो हुनुहुन्छ तिमीतारको निवासी डब्ल्यूआरपी श्रीमती साङ डोल्मा तामाङज्यू। र यो डब्ल्यूआरपी भनेको के हो, डब्ल्यूआरपीको एउटा रोल एण्ड रेस्पोन्सिबिलिटी अर्थात उत्तरदायित्वहरू के कस्तो, भूमिका र उत्तरदायित्व के कस्तो हुन्छ, उहाँले समाजका दिदीबहिनीहरूलाई कसरी अगाडि लिएर जानुहुँदैछ त यसबारेमा हामी उहाँकै मुखारविन्दबाट सुन्नेछौ। त आउनुहोस् ढिलो नगरी कार्यक्रमको शुरूआत गरौं। माम सर्वप्रथम यहाँ हाम्रो कार्यक्रममा स्वागत छ।
1: हुन्छ, नमस्ते तपाईँलाई पनि। है, म साङडोल्मा तामाङ तिमीतारको निवासीबाट र आकाशवाणी गान्तोकलाई पनि म धेरै धेरै धन्यवाद दिन चाहन्छु।
0: र म्याम, मैले अघि नै कार्यक्रमको शुरूआतमा भने कि डब्ल्यूआरपी हुनुहुन्छ भनेर, र यो डब्ल्यूआरपी भनेको चाहिँ के हो, यसको बारेमा भनिदिनुहोस्।
1: म चाहिँ है डब्ल्यूआरपी गर्दैछु। डब्ल्यूआरपी भने चाहिँ वार्ड प्रोजेक्ट हुन्छ, वार्ड प्रोजेक्ट हो है, वार्डको कामहरू गर्नुपर्छ। र अब मेरोमा चाहिँ एसएचजी हुन्छ, एसएचजी मेम्बरहरू हुन्छ। अन्त डब्ल्यूआरपीकोमा कतिवटा एसएचजी छ भन्दाखेरि चाहिँ मेरो वार्डमा चाहिँ म डब्ल्यूआरपी भएकोले गर्दा मेरो वार्डमा चाहिँ दसजना एसएचजी छ, दसवटा ग्रुपको एसएचजी छ, एउटा ग्रुपमा दसजना हुन्छ।
0: डब्ल्यूआरपीले चाहिँ के गर्नुपर्ने हुन्छ कामहरू?
1: डब्ल्यूआरपीले चाहिँ अब त्यो दसवटा एसएचजीलाई चाहिँ गाइड गर्नु पर्यो, अब उहाँहरूलाई के पुगेको छैन, कस्तो हुँदैछ, टाइममा मिटिङ भएको छ छैन है, अन्त लोनहरू रिपेमेन्ट गरेको छ छैन, योहरू सबै हेर्नुपर्छ। अब एसएचजीले के माग्दैछ यो कुरामा तल गएर अफिसमा लानुपर्छ, अफिसबाट पनि के भन्छ यता एसएचजीलाई दिनुपर्छ, त्यस्तो काम गर्नुपर्छ।
0: विस्तृत रूपमा भनिदिनुहोस् न, जस्तै कस्तो खालको समस्याहरू चाहिँ के कस्ता हुँदैन एसएचजीको?
1: एसएचजीमा अब कोही बेला हुन्छ नि, अब कोही बेला एसएचजी मेम्बरलाई लोन चाहिएको हुन्छ है, पैसाहरू चाहिएको हुन्छ। लोन चाहिँदाखेरि उहाँहरूले मलाई भन्नुहुन्छ, अन्त मलाई यति लाख लोन चाहिएको छ भन्छ, हौ यति लाख लोन चाहियो भन्दाखेरि चाहिँ उहाँहरूले एप्लिकेसन मलाई दिनु पर्यो, मैले त्यहाँदेखि लगेर एप्लिकेसन तल पुऱ्याउँछु सरकोमा, हाम्रो बिपिएमहरू हुन्छ, बिपिएम हुन्छ, एपिएम हुन्छ, त्यस्तोहरू हुन्छ, त्यहाँदेखि उहाँहरूलाई हामी म लगेर लान्छु, लगेर उहाँहरूले के भन्नुहुन्छ फेरि है, एप्लिकेसनहरू साइनहरू गरिदिनुहुन्छ, फेरि मेरोमै फर्केर आउँछ, मैले फेरि त्यहाँदेखि एसएचजी मेम्बरलाई लु तपाईँको लोन हुने रहेछ भनेर चाहिँ त्यहाँदेखि म साइन गरेर ब्याङ्कमा पठाउँछु उहाँहरूलाई, चेक काटेर उहाँहरूले चेक काटेर लान्छ। त्यहाँदेखि कतिजनाले अब बिजनेस गर्छु भन्छ होइन, एसएचजी मेम्बरले अब के को बिजनेस गर्ने कस्तो गर्ने त्यो सबै अब हुन्छ, हाम्रोबाट बिजनेसहरू गर्नको लागि पनि हाम्रोबाट पैसाहरू दिन्छ।
0: र तपाईँले यो एज अ डब्ल्यूआरपी काम गर्नुभएको चाहिँ कति भयो?
1: मैले डब्ल्यूआरपी गरेको जान चाहिँ 4 साल जस्तो भयो,
0: 4 वर्ष भयो।
1: हजुर, म डब्ल्यूआरपी एसएचजीमा लागेको चाहिँ 2014 फेब्रुअरीदेखि लागेको, त्यहाँ त्यतिखेर लाग्दाखेरि चाहिँ म कञ्चनजङ्घा एसएचजीको ट्रेजरल थिएँ। ट्रेजरल गर्दा गर्दा अब म्यामहरूले मेरो कामहरू हेर्नु भएर अब त्यो काम पनि फेरि डब्ल्यूआरपी फेरि जोसुकैले दिँदैन, अलिकति अब एक्टिभ हुन्छ, अलिकति पढेको गर्नु पर्यो, अलिकति अब भनेको मान्ने हुनु पर्यो, अब मैले भन्दाखेरि मेरो मेम्बरले सुनिदिने हुनु पर्यो। अन्त त्यहाँदेखि म एसएचजीको त्यो अब है एसएचजीको काम गर्दै थिएँ, मेरो ग्रुपको गर्दा गर्दा उहाँले अब मेरो हिसाब किताबहरू हेर्नुभयो, मेरो एक्टिभिटिजहरू हेर्नु भएर चाहिँ उहाँले अब मलाई सेलेक्ट गर्नुभयो। जस्तै 21-22 चाहिँ म सेलेक्ट भएर त्यहाँदेखि अहिले डब्ल्यूआरपीमा पुगेछु। अहिले डब्ल्यूआरपीदेखि पुगेर फेरि म हाम्रो फेडरेसन भन्ने हुन्छ है, फेडरेसनमा पनि मेरो 30 ग्रुप छ, त्यसमा चाहिँ म ट्रेजरल छु। त्यहाँदेखि ट्रेजरल त्यसमा पनि अब म्यामहरूले नै छान्नुहुन्छ, हामीले छानेर हुँदैन, अब जसले काम गर्छ त्यसमा है। त्यहाँदेखि त्यो त्यहाँ गर्दै थिएँ, त्यहाँ फेडरेसनमा ट्रेजरल गर्दा गर्दा अहिले म बिडिएस पुगेको छु, हजुर बिडिएसमा पनि गर्दैछु। अहिले म डब्ल्यूआरपी बिडिएस प्लस फेडरेसन र एसएचजी चारटामै छु म चाहिँ अहिले, किन हाम्रो ऱ्याङ्क बढ्दै जान्छ, काम हेर्दै जानुहुन्छ नि उहाँहरूले, त्यसले गर्दा म त्यसरी नै काम गर्छु।
0: र यहाँ आबद्ध एसएचजीहरूले चाहिँ अहिले के कस्ता खालका एक्टिभिटिजहरू चाहिँ सञ्चालन गर्दै आउनु भएको छ?
1: अहिले चाहिँ अब आमा दिदी बहिनीले अचार बनाउने, कसैलाई क्या फूलहरू बनाउने, कसैले अब पीराहरू बनाउने, अन्त कसैले अब बेम्बोको ट्रेहरू बनाउने, यस्तो कामहरू गर्नुहुँदैछ।
0: र उहाँहरूले बनाउनु भएका यी उत्पादनहरू चाहिँ कहाँ बिक्री वितरण गर्नुहुन्छ?
1: अन्त अहिले चाहिँ अब म डब्ल्यूआरपी र म इन्चार्ज पनि छु अहिले है, तिमी टी गार्डनमा यो जुन फुड मेकिङहरू हुन्छ नि, जति पिठोहरू बनाउँछ हाम्रोमा चाहिँ अब कोदोको पिठो, बेसर होइन, मकैको चामल, के भन्छ त्यो अर्को फापरको पिठो अन्त खसेला किनेर ल्याएर त्यसलाई फुलहरू बनाउँदैछ हाम्रो एसएचजीले नै अन्त त्यसको चाहिँ म आफै इन्चार्ज गर्दैछु अहिले त्यो चाहिँ बनाउँदै हामी बेच्दैछ अन्त हाम्रोबाट एउटा गिफ्ट प्याकिङ पनि हुन्छ एसएचजीकै मजाले गिफ्ट प्याकिङ त्यसमा हाम्रो खसेलाहरू लाग्छ है खसेलाको फुल दामी दामी बनाएर त्यसमा लाग्दैछ अन्त त्यो फुड जुन प्रडक्टहरू हुन्छ नि हाम्रोमा बकविटहरू त्यो प्रडक्टहरू हालेर ढाकीहरू हालेर एसएचजीले नै बनाउँछ आफै अन्त एसएचजीले नै बुनेको फुल हुन्छ नि के भन्छ धागोले बुनेको फुल त्योहरू लगाएर चाहिँ हामीले गिफ्टहरू प्याकिङ गर्दै बेच्दैछ पनि अहिले
0: कुर्सीहरू गरेको
1: हजुर कुर्सीहरू गरेको पनि
0: र तपाईँ ट्रेजरर पनि हुनुहुन्छ ट्रेजररको चाहिँ जिम्मेवारीहरू के कस्ता हुन्छन्
1: ट्रेजररको त धेरै हुन्छ नि अब हिसाब किताब है मन्थली पैसा कति आयो लोन मान्छेले कसले लोन गर्दैछ कसले कति रिपेमेन्ट गर्दैछ इन्ट्रेस्ट कति हुँदैछ हरेकको हिसाब किताब राख्नुपर्छ अब एउटा प्रोग्राम गर्नु पर्यो भने होइन सबै ट्रेजररले नै गर्नुपर्छ किनभने अब पैसा जाँदैछ नि त त्यहाँनिर कति पैसा गयो के गयो त यस्तो हुन्छ किनभने हाम्रो चाहिँ अडिट भइबस्छ फेडरेसनको चाहिँ छ महिनामा हुन्छ एसएचजीको एक वर्षमा हुन्छ त्यसले गर्दाखेरि एकदमै हर हिसाब चाहिँ राम्रो राख्नुपर्छ
0: र यो हर हिसाब राख्दा चाहिँ के कस्ता खालका खाताहरू चाहिँ हामीले मेन्टेन गर्नुपर्ने हुन्छ
1: हाम्रोमा त पाँचवटा खाता हुन्छ होइन एउटा सेभिङ हुन्छ एउटा लोन हुन्छ एउटा मिनट हुन्छ एउटा ट्रान्जेक्सन हुन्छ एउटा इन्टरनल आफ्नो पनि हुन्छ त्यति हुन्छ त्यो सबैमा भर्नुपर्छ
0: ट्रेजररले नै सबै खाताहरू मेन्टेन गर्नु
1: हजुर सबै ट्रेजररले गर्नुपर्छ
0: हजुर भनेपछि तपाईँको यो जुन दसवटा एसएचजी छ भन्नुभयो
1: हजुर
0: दसवटा एसएचजीको त तपाईँ डब्लु
1: गर्नु पर्दैन हजुर मैले दसवटा एसएचजीको चाहिँ म डब्लुआरपी हो बट आफ्नो चाहिँ एसएचजी हुन्छ नि आफ्नो चाहिँ एसएचजीको चाहिँ आफ्नो चाहिँ गर्छ
0: भनेको आफ्नो आफ्नो एसएचजी आफूले
1: गर्छ
0: तपाईँले एउटा एसएचजीको चाहिँ गर्नु पर्यो
1: हजुर मैले एउटा एसएचजी गर्नु पर्यो मैले फेडरेसन 30 एसएचजीको चाहिँ मैले गर्नु पर्यो हजुर अब हाम्रो चाहिँ के हुन्छ भन्दाखेरि मेम्बर मेम्बर मिलेर एसएचजी भयो एसएचजी एसएचजी मिलेर फेडरेसन भयो फेडरेसन फेडरेसन मिलेर बिडिएस हुन्छ नि त त्यसले गर्दाखेरि चाहिँ एसएचजीको चाहिँ अब 10 एसएचजी मेरो भयो लोअर वार्डमा 10 एसएचजी अन्त गेन्जुङमा 10 एसएचजी छ गर्दाखेरि 31 जस्तो एसएचजी छ 31 एसएचजीमा चाहिँ म फेडरेसनको ट्रेजरल छु
0: जुन उहाँहरूले मेन्टेन गर्नुभएको फाइलहरू चेकिङहरू गर्नु
1: हजुर सबै हजुर मेरो गर्छु म चेकिङहरू गर्छु
0: भनेपछि त यो काम त एकदमै गाह्रो
1: हजुर अब लोन डिमान्ड आयो भने चाहिँ एसएचजीले त्यो जति पाँचवटा खाता छ नि त्यो चाहिँ नभरिन्जेलसम्म चाहिँ हामी लोन छोड्न सक्दैनौँ किनभने त्यो चाहिँ एकदम भरेको हुनु पर्यो
0: र यो जस्तो एसएचजीहरूले चाहिँ त्यो खाता मेन्टेनेन्सहरू चाहिँ कसरी राख्नुहुन्छ राम्रै गर्नुहुन्छ कि अलिकति समस्या
1: हजुर होइन म अलिकति नपढेको होला साह्रै पर्छ ट्रान्जेक्सन भन्ने एउटा हुन्छ कि त्यो खाता चाहिँ अलिकति गर्नु सक्दैन पाइहाल्नै सक्दैन मैले पनि फर्स्ट सक्दिन थिए अन्त यसो अब गरेको हेर्दा हेर्दा त थाहा भइहाल्दो रहेछ त्यहाँदेखि चाहिँ सक्नु थाले त्यस्तो हुन्छ गाह्रै हुन्छ त्यो खाता बनाउनु चाहिँ अलिकति
0: सुरु सुरुमा यहाँलाई पनि समस्या भएको थियो
1: हजुर
0: र बिडिएसमा चाहिँ तपाईँको जिम्मेवारी के हो
1: बिडिएसमा त मेरो त्यस्तो केही छैन मिटिङतिर चाहिँ जानुपर्छ अहिले बिडिएसको चाहिँ अहिले खालि म मेम्बर मात्रै छु
0: बिडिएस भन्नाले चाहिँ के बुझिन्छ
1: ब्लक डेभलपमेन्ट अफिसको हो ब्लकको कामहरू गर्नु पर्यो
0: सोसाइटी
1: हजुर त्यसमा हो
0: यसको अन्तर्गत चाहिँ के कस्ता कामहरू हुन्छ
1: यसमा चाहिँ अब जति माथिबाट फन्ड आउँछ नि एसआरएलएमबाट एसआरएलएमबाट चाहिँ हाम्रो बिडिएसमा आउँछ अन्त बिडिएसले चाहिँ छोड्नु पर्यो फेडरेसनलाई फेडरेसनले छोड्नु पर्यो एसएचजीलाई त्यस्तो हुन्छ फर्स्ट पैसा आउँदै हाम्रो एसआरएलएममा आउँछ एसआरएलएमबाट चाहिँ हामीलाई बिडिएसमा दिन्छ नि त्यस्तो हुन्छ त्यो उहाँबाट छोड्दै छोड्दै जान्छ अब माथिबाट पैसा छोड्दै जान्छ मुनिबाट पैसा उठाउँदै आउँछ जस्तै अब हामीले माथि बिडिएसले पैसा छोडेको फेडरेसनलाई फेडरेसन एसएचजीलाई हामीले छोड्यौँ एसएचजीलाई फेरि त्यहाँदेखि लिएर रोटेसन उनीहरूले रिपेमेन्ट गर्दा एसएचजीले रिपेमेन्ट हामीलाई गर्छ फेडरेसनलाई गर्छ फेडरेसनले रिपेमेन्ट फेरि बिडिएसलाई गर्छ
0: र यो लोनहरू लिनुहुन्छ नि स्वयं सहायता समूहहरूले उहाँहरूले लोन लिन चाहिँ के प्रपोजको लागि चाहिँ लिनुहुन्छ म्याम लोन
1: बेसी त अब बिजनेसहरू गर्छु भनेर नै लिन्छ
0: बिजनेस प्रपोज
1: हजुर बिजनेस गरेर गर्छु भन्छ
0: बिजनेस के कस्ता खालका बिजनेसहरू सञ्चालन गर्दै आउनु
1: कतिले अब गाईहरू किन्छ कतिले

0: सुँगुरहरू किन्छ है, कतिले अब पोल्ट्रीहरू गर्छ, कसैले फास्टफुडको लागि, कतिले गाडीहरू किन्नु पनि गर्छ, किन गाडी पनि बिजनेसै हो।
1: हजुर,
0: अन्त गाडीबाट किनेर त्यहाँदेखि गाडीबाटै लोनहरू तिर्छ, त्यस्तो गर्छ।
1: जस्तो ब्याङ्कहरूमा लोन एप्लाई गर्दा चाहिँ त्यो प्रोजेक्ट पनि बनाउनु पर्ने हुन्छ नि है, एसएचजीमा त्यस्तो हुन्छ कि हुँदैन?
0: हजुर हुन्छ नि, एसएचजीमा चाहिँ यस्तो हुन्छ, एउटा प्लान फर्म हुन्छ कि, त्यसमा सबै भर्नुपर्छ डिटेल्सहरू, कति कति महिनामा तिर्ने हो इन्स्टलमेन्ट, अन्त इन्ट्रेस्ट कति तिर्ने हो, त्यो सबै हुन्छ।
1: र यो जुन लोन रिपेमेन्टमा चाहिँ के कस्ता खालको समस्याहरू भोग्नु पर्ने हुन्छ?
0: लोन रिपेमेन्टमा चाहिँ कसै चाहिँ यस्तो खालके मान्छे पनि हुन्छ, पैसा लगेपछि चाहिँ अनुहारै नदेखाउने, होइन, एकदम अनुहारै नदेखाउने, म तिर्दै तिर्दिन, गभर्मेन्टको पैसा हो नि, गभर्मेन्टको पैसा लगेपछि तिर्नै पर्यो नि त, होइन, त्यस्तो हुन्छ। अन्त त्यहाँदेखि त्यो पैसा तिर्नुको लागि चाहिँ कोही बेला आफ्नो पैसा मागेको जस्तो गर्नुपर्ने, त्यस्तो समस्याहरू पनि हुन्छ। एसएचजीमा चाहिँ अलिकति त्यस्तो चाहिँ हुन्छ,
1: समस्याहरू भोग्नु भएको छ कि छैन?
0: मैले एक दुईवटा चाहिँ भोगेको छु त्यस्तो चाहिँ।
1: त्यो समस्याहरूलाई चाहिँ यहाँले कसरी समाधान गर्नुभयो?
0: त्यसमा चाहिँ अब म चाहिँ भन्छु, होइन, यसरी रिपेमेन्ट गर्नै पर्छ, अब हाम्रो काम हो तपाईँहरूलाई भन्ने, होइन, तपाईँले हामीले भनेको टेरेन हामी सरकोमा लान्छौँ, सरकोमा लाँदा तपाईँले के भन्ने हो, यस्तो कुराहरू गर्छु म चाहिँ।
1: अनि उहाँहरूले तिर्नु भयो पछि त्यो पैसा?
0: उहाँहरूले एक दुईजनाले चाहिँ तिर्नु थाल्दैछ, एक दुईजनाले चाहिँ अब कान ठाडो पारेको छैन, हो, उहाँहरूलाई चाहिँ अब के गर्नुहुन्छ होला सरहरूले?
1: तपाईँहरू उहाँलाई बोलाउँदाखेरि आउनु हुँदैन कतिजना, अनि भेटै जानुहुन्छ नि घरमा, उहाँहरूको रियाक्सन चाहिँ कस्तो हुन्छ त्यति बेला?
0: उहाँहरूको रियाक्सन त अब कतिजना त भागिदिन्छ नि,
1: ए
0: हजुर हजुर, भागिदिन्छ, घरमा बस्दैन नि, आउँदैछु भन्दाखेरि के हुन्छ, कोही बेला चाहिँ अब नभनी जानुपर्छ, नभनी जाँदा चाहिँ अब तिर्सु तिर्सु भन्छ। म चाहिँ अस्ति चाहिँ भनिदिएको छु तपाईँको कि घरमा जे छ त्यो तानिदिन्छु भन्छु नि, कोही बेला त अलिकति भन्नु नि पर्छ है त्यस्तो, हजुर तानिदिन्छु यो कुराहरू भन्छ नि म चाहिँ।
1: त्यसो भन्दा चाहिँ उहाँले के भन्नुहुन्छ?
0: उहाँहरूले भन्दा होइन होइन, अब पक्का तिर्ने भन्छ।
1: र उहाँहरूलाई त्यो लोन रिपेमेन्ट गर्नुको लागि चाहिँ कसरी इन्करेज गर्नुहुन्छ, यहाँले के भनेर भन्नु?
0: अब उहाँहरूलाई चाहिँ म यस्तो भन्छु, बेसी नतिर, अब हामी बस्तीको मान्छे हो नि त, एसएचजी भनेको सेल्फ हेल्प ग्रुप हो, हेल्प गर्नु हो एक अर्कामा। अब सपोज बेसी अब तिर्नु सक्यो भने 500 तिर, 500 तिर इन्ट्रेस्ट तिर न त भन्छु नि म चाहिँ। इन्ट्रेस्टसँग 500 तिर्यो भने त मन्थली चलिबस्यो नि त, आफ्नो घर पनि चल्यो, यता एसएचजी पनि चल्यो, फेडरेसन पनि चल्यो, त्यस्तो राम्रो हुन्छ।
1: र तपाईँको यो एसएचजीहरूले बनाएको प्रडक्टहरू चाहिँ उहाँले कता बेच्नुहुन्छ, कसरी बेच्नुहुन्छ?
0: एसएचजीले बनाएको प्रडक्टहरू चाहिँ अब डिमान्डहरू हुन्छ, यतिवटा लान्छु, यस्तो लान्छु, अहिले नाम्ची, सिङताम, गान्तोक जान्छ, जोरथाङ पनि जाँदैछ।
1: र त्यसै गरी जस्तो कोदोको पिठोहरू, फापरको पिठोहरू पनि बेच्छ भनेर तयार गर्छ भन्नुभयो, तपाईँहरूको एरियामा त कोदो फापर त उत्पादन हुँदैन?
0: हजुर, म चाहिँ यो चाहिँ अब अर्काकोबाट फेरि हामीले किन्नु हुँदैन, एसएचजीको काम गर्दा एसएचजीकै मेम्बरबाट किन्छौँ हो, यो चाहिँ म नामथाङबाट, पाबुङबाट ल्याउँछु, उहाँहरूले दिनुहुन्छ मलाई।
1: तपाईँ आफू स्वयं पनि यो सामानहरू बेच्नुहुन्छ?
0: हजुर, स्वयं पनि बेच्छु म चाहिँ, किनभने म आफै इन्चार्ज भएपछि चाहिँ कतिवटा कुरा आफूले पनि ह्यान्डल गर्न सिक्नुपर्छ, आफूले पनि गर्नुपर्छ। अहिलेको जमानामा चाहिँ फेरि अर्काको बेसी ज्यादा भरोसा पनि गर्नु हुँदैन है, त्यस्तो हुन्छ।
1: र तपाईँ त एकदमै अर्ग्यानिक कुराहरू बेच्नुहुन्छ है, खाना चाहिँ यस्तो कुराहरू आफू कन्ज्युम गर्न चाहिँ मन पराउनुहुन्छ कि हुँदैन?
0: मलाई अलिकति मन पर्दैन, मलाई चाहिँ त्यो कुरा अब पिठो हुन्छ नि, कोदोको पिठोहरू चाहिँ पहिल्यैदेखि सानैदेखि मलाई अलिकति मन नपर्ने, तर मान्छेले चाहिँ यस्तो मन पराउनु हुँदो रहेछ कि, कोदोको पिठो, फापरको पिठो। अहिले अब म प्रोग्रामतिर स्पेसल गेस्टतिर बोलाउनुहुन्छ नि त कि, उहाँहरूले चाहिँ मलाई भन्नु न, हनीकमहरू पनि कोदोको पिठोको बनाएर दिनुभएको थियो, छक्क परेको म देखेँ, हजुर, मोमोहरू दिनुभएको थियो होइन, रोटीहरू। अहिले चाहिँ खालि प्रोग्राममा पनि अर्ग्यानिक मात्रै चलाउँदैछ नि, हत्तपत्ता फाल्टो चलाएको छैन अहिले चाहिँ, किनभने कोदोको पिठो, फापरको पिठो, मकैको चामल एकदम चलाउँदैछ अहिले चाहिँ प्रोग्रामतिर। अन्त एक जग्गा चाहिँ प्रोग्राममा गएको थिएँ कि म, त्यहाँनिर चाहिँ मलाई त्यस्तो दिँदाखेरि चाहिँ नि, अब बस्तीमा होइन, त्यहाँ जाँदा चाहिँ म आफै छक्क परेको थिएँ, त्यो चिजहरू देख्दा अब हनीकम त अब हामीले त खालि मैदाको बनाउँछ नि त होइन, त्यहाँनिर त अन्त कोदोको पिठोको देखेको कि, छक्कै परेको म फोटो, दामी मिठो लाग्यो, अब कालो त कालै हुन्छ कोदोको त होइन, मिठो नि टेस्टी खालके त्यस्तो हुँदो रहेछ,
1: हामीले नि कोसिस गर्नुपर्ने।
0: हजुर,
1: र यस्तो खालको अर्ग्यानिक सामानहरू किन्नेमा चाहिँ जस्तो तपाईँहरूको तिमीदारको भनेको त एउटा पर्यटकीय स्थल हो नि त है, हाम्रो सिक्किमभित्रकै मान्छेहरू बेसी हुनुहुन्छ कि बाहिरबाट आउने पर्यटकहरू बेसी हुनुहुन्छ?
0: यो त सिक्किमभित्रै बेसी किन्नुहुन्छ, बाहिरकोले साह्रै चिन्दैन कि, अन्त यसमा चाहिँ अलिकति अब बेच्दाखेरि चाहिँ हामीले अब मेडिसिनको कामहरू गर्छ भनेर बेच्नुपर्छ, किनभने ग्यासहरू हुँदैन नि त, यो चाहिँ अर्ग्यानिक, एकदम सिक्किमको अर्ग्यानिक भनेर बेच्नुपर्छ, अनि त्यसले गर्दा चाहिँ अलिकति चल्छ।
1: तर यी उत्पादनहरू त महँगो पनि हुन्छ नि,
0: हजुर, महँगो पनि हो,
1: त्यसमा चाहिँ टुरिस्टहरूले कस्तो खालको रियाक्ट गर्नुहुन्छ, कति महँगो रहेछ?
0: हजुर, महँगो रहेछ, सिक्किममा त प्राय चिज महँगो रहेछ, यस्तोहरू त हुन्छ हुन्छ, त्यस्तो भन्छ हजुर, र पनि यो चाहिँ अब यस्तो त्यस्तो भन्नु पर्यो,
1: गुणस्तर पनि त राम्रो हुन्छ।
0: हजुर,
1: श्रोता, आज हामी कुराकानी गरिरहेका छौँ कार्यक्रम नारी संसार अन्तर्गत, स्वरोजगार नारी श्रृंखला अन्तर्गत, एक यस्तै नारीसँग जसले आफू मात्रै नभएर समाजका दिदी बहिनीहरूको पनि हात समातेर अगाडि लिएर हिँड्ने काम गरिरहनु भएको छ। र कुराकानीको क्रमलाई एकैछिन रोक्दै आउनुहोस्, एउटा

0: मैले यो सांगीतिक विश्रामपछि पुनः कार्यक्रममा कुराकानीकै क्रममा अगाडि जोड्न चाहे र यहाँ त आफू पनि अघि बढ्नुहुँदैछ साथमा हाम्रा एसएचजीका दिदी बहिनीहरूलाई पनि अगाडि लिएर हिँड्नुहुँदैछ नि त है यसरी एउटा सबका साथ सबका विकास भनेको जस्तो सँगैसँगै काम गर्न पाउँदा सहकार्य गर्न पाउँदा चाहिँ यहाँलाई कस्तो लाग्छ
1: सँगसँगै काम गर्न अब मजा लाग्छ नि साथी साथी हुन्छ होइन काम गर्छ तर त्यस साथीमा पनि कतिजना त नराम्रो मान्छे पनि भेटिन्छ नि अब दसजनामा दुईजना जस्तो हामीले नराम्रो साथी पनि भेट्दो रहेछ तर उहाँहरूलाई पनि अब हामीले चाहिँ सम्झाउनु बुझाउनु पर्दो रहेछ मेन कुरा चाहिँ अब कतिले ए त्यस्तो गर्दिनँ म यस्तो ठाउँमा जाँदिनँ म मेरो घरमा टेन्सन छ होइन मलाई हस्बेन्डले देख्छ म चाहिँ त्यो कुरामा पनि धेरै सम्झाउँछु अब बेसी हस्बेन्डले छेकथुङ गर्दाखेरि बेसी छेकथुङमा नबस्छौँ हामी नारी भएर होइन हामी राइट जग्गामा हिँडौँ राइट जग्गामा हिँड्दा हामीलाई कसैको केही लाग्दैन त्यो भएर हामी एकदम अगाडि बढेर जाउँ न भन्दै यसरी म चाहिँ सम्झाउँछु
0: र जस्तो दसजनाको समूहमा अलिकति हुन्छ नि डिमोरलाइज गर्ने डिस्करेज गर्ने मान्छे पनि हुन्छ नि त्यस्तो मान्छे चाहिँ कसरी चिन्ने
1: त्यो मान्छे त नेचरली नै चिनिहाल्छ नि नेचरली यस्तो बोल्दा अब मैले यो कुरा हो यस्तो भन्दाखेरि उसले अलिक नसुनेको जस्तो गर्छ होइन अब म सायद मलाई नमन पराउने पनि हुनसक्छ र त्यो कुरामा इच्छुक पनि नहुने सक्छ अब मैले भन्दैछु भनेदेखि उसले मुख फर्काउने अलिकति नसुनेको जस्तो गर्ने ह्यास यो कुरा होइन हौ भन्ने त्यहाँदेखि उसलाई लास्टमा गएर रियलाइज पनि हुँदो रहेछ ला यो कुरा त हो रहेछ नि यो त यस्तो थियो रहेछ नि भन्ने पनि हुँदो रहेछ त्यस्तो हुन्छ
0: र त्यस्तो मान्छेहरूसँग चाहिँ यहाँले कसरी डिल गर्नुहुन्छ
1: त्यस्तो मान्छेलाई म बेसी सम्झाउँछु म बेसी रिसम्दिनँ किनभने म हाँसेर सम्झाएरै गर्छु है कामहरू गर्दाखेरि अब कतिलाई त फेरि अब मात्ने मान्छेहरू हुन्छ नि कति त बस्तीलाई मात्नेहरू भेट्छु नि कोही बेला धमस पनि लगाइहाल्छु म चाहिँ अलिकति अब धमस पनि लाउनै पर्छ त्यस्तो जग्गामा लिडरसिप हुन साह्रै छ नि त होइन लिडर हुँदाखेरि कस्तो कस्तो अब चुनौतीहरू आउँछ त्यसले गर्दाखेरि अन्त कतिलाई मजाले सम्झाउनु पर्छ कतिलाई सम्झाउँदा भइहाल्छ कतिलाई धमास गरेर पनि गर्नुपर्छ कोअपरेट गर्नु चाहिँ अलिक साह्रै छ
0: र तपाईँलाई चाहिँ यसरी अहिले समाज सेवा गरिरहनु भएको छ है दिदी बहिनीहरूसँग मिलेर काम गर्दाखेरि चाहिँ यो गर्नुभन्दा अगाडि र काम सुरु गरिसकेपछि आफूमा चाहिँ एउटा व्यक्तिगत भिन्नता चाहिँ के आएको जस्तो महसुस गर्नु
1: मलाई चाहिँ यसमा चाहिँ के भिन्नता अलिकति हुन्छ नि अब म यतिकै बोल्न सक्ने यतिकै अब बोल्नु चाहिँ मलाई एसएचजीले नै सिकायो भनौँ न किनभने एसएचजी आउनुभन्दा अगाडि म यसरी बोल्दिनँ थिएँ किनभने म स्टुडेन्ट थिएँ हुन त स्टुडेन्ट लाइफमा पनि बोल्थे स्टुडेन्टदेखि एकैचोटि अब चार पाँच वर्ष त अब नानी भयो होइन हस्बेन्ड बाउआमाको अलिकति टर्चरमा बस्नु पर्दाखेरि सानो नानी हुँदाखेरि आफै त्यत्तिकै अब उयो भएर जान्छ नि त मान्छे किन म कति 2009 बिहा गरेर अलिकति मलाई त्यस्तै खालके भयो समस्याहरू धेरै आयो त्यहाँदेखि एकैचोटि 2014 फेब्रुअरीमा चाहिँ हाम्रो नर्ली पायो नर्ली पाएर त्यहाँदेखि चाहिँ त्यसमा मिटिङहरूमा बोलायो हामीलाई मिटिङ बोलाउँदाखेरि त्यत्तिकै छानियो मान्छे छानिँदाखेरि त्यहाँदेखि हामी एसएचजी कञ्चनजङ्घा एसएचजीमा लाग्यौँ लाग्दाखेरि त्यो मिटिङमा जाँदा ट्रेनिङमा जाँदा त्यतिकै अब धेरै कुरामा बाठो हुँदो रहेछ हौ अर्का बोलेको सुन्दा पनि अब कतिले चिपिहाल्छ नि त म चाहिँ अलिकति छिटो चिप्छु किनभने को कसरी बोल्दैछ कसले कसरी गर्दैछ हुन त म सर्केको छ होइन हजुर मेरो अब जे कुरा छ त्यो फेक्ट कुरा गरेको म चाहिँ अलिकति छिटो सिक्छु अब अर्काले म आरिस गर्दिनँ म आरिस पनि गर्दिनँ रिस पनि गर्दिनँ होइन कसैले के खायो त्यसमा म कसैको कुरा पनि गर्दिनँ मलाई चाहिँ के लाग्छ म चाहिँ अब अर्काकोबाट सिक्छु बरु होइन यो कुरालाई मैले सिकेको छु मेरो नानीहरूलाई काम लाग्यो मेरो समाजलाई काम लाग्यो नि त होइन मैले जानेको छु भने त म अरूलाई पनि सिकाउँछु नि त यसरी गर्नुपर्छ भन्ने हुन्छ त्यो भएर धेरै अब एसएचजीबाट आएर चाहिँ अलिकति बाठै भएको जस्तो लाग्छ मलाई चाहिँ
0: हजुर र सुरु सुरुमा चाहिँ एसएचजीमा हुँदा चाहिँ यहाँहरूले के कस्ता खालको समस्याहरू भोग्नु पर्यो
1: फर्स्टमा त अब धेरै साह्रो पर्छ नि किन भन्नुहोस् त फर्स्टमा त अब सबैजना अब लाटालुटी जस्तै खालके अब पढेकै हुन्छ तर पनि एसएचजीमा जान्दैन नि कोपरेट हुनु एकदम साह्रो पर्छ किनभने दसजना हुँदा त धेरै साह्रो पर्छ झन् अहिले त म त अब 300 जस्तोमा गर्नुपर्छ काम अन्त दसजनामा काम गर्दाखेरि पनि मिलाउनु धेरै साह्रो पर्छ कतिले कुरा बुझ्दैन होइन कति नपढेको हुन्छ फेरि एसएचजीमा आएपछि साइन गर्नै पर्छ पढाउनु पनि सिकाउनु पर्छ मैले चाहिँ फर्स्ट फर्स्टमा चाहिँ मेरो दुईजना मेम्बरलाई पढाउनु पनि सिकाएँ उहाँहरूलाई पढाउनु त अरू सिकाएन मैले खालि उनीहरूको नाम लेख्नु सिकाएँ किन फर्स्ट नलेख पाउँदाखेरि हामीले एसएचजीमा लाग्दा चाहिँ नाम चाहिँ लेख्नुपर्छ भनेर भन्नुभएको थियो नि त हामीलाई खातै दिनुभएको थियो अब जो जो पढेको छ ग्रुपमा उहाँहरूले सिकाउनु भनेको थियो नि त म चाहिँ दुईजना मेम्बरले चाहिँ मैले आफै खुदको नाम लेख्नु चाहिँ सिकाएँ
0: र यहाँको

0: तपाईँलाई छोडेर मैले अलिकति विगतपट्टि फर्किन चाहे है, यहाँको समग्र बाल्यकाल चाहिँ कस्तो बितेको थियो?
1: मेरो बाल्यकाल त अब दुःख दुःखमै बितेको थियो, किनभने म बस्तीमा है जन्मेको होइन, मेरो आप्पाको छोराछोरी बेसी र म चाहिँ अब मेरो आगुआसु भन्यो न, म तामाङ होइन, आगुआसुकोमा बसेँ। उहाँहरूसँग बस्दाखेरि चाहिँ अब उहाँहरू चाहिँ अलिकति एजुकेटेड पर्सन हुनुहुन्थ्यो नि त, सानोदेखि उहाँले पाल्नु भएको मलाई। अब उहाँले मलाई अरू कुरामा दुःख भए पनि मलाई पढाउँदाखेरि लाउने खानेमा चाहिँ कहिले पनि दुःख राख्नु भएन। मेरो आप्पाहरू चाहिँ अब अलिकति दुःखै थियो, अन्त म चाहिँ अब मेरो आगुआसुलाई चाहिँ एकदमै धन्यवाद दिन चाहन्छु। मैले चाहिँ चाहेको छु पछि बुढेसकाल, उहाँहरू हुन्छ नि मेरो भाइ बहिनी छ तिनजना होइन, म चाहिँ बुढेसकालमा चाहिँ मेरो आगुआसुलाई चाहिँ मै पाल्ने मैले सोचिसकेको छु। मेरो दिदीसँग पनि मैले यस्तै कुरा गरेको छु, मेरो आगुआसुलाई जे परोस् जस्तो परोस् तर म आफै उहाँहरूलाई पाल्छु, किनभने मेरो बुवामा पाल्नुको लागि त मेरो छजना छ दाजुभाइ, राम्रो पनि छ सबैजना, अब अहिलेसम्म चाहिँ एकदम राम्रो। सानोमा मेरो बाल्यकालमा अब मेरो बुवामालाई दुःख भए पनि अहिले चाहिँ मेरो बुवामालाई दुःख छैन होइन। अब मेरो आगुआसु चाहिँ मेरो भाइ बहिनी अलिकति मसिनो छ, मेरो आगुआसु अब अलिकति एजेड भएर बिहा हुनुभएको, 31 एजमा उहाँहरूले बिहा गर्नुभएको, उहाँहरूलाई अहिले एकदम राम्रो छ। अब उहाँ अब राम्रै हुनुहुन्छ, राम्रै कामहरू गर्नुहुन्छ है, आफ्नो कोइडीहरू चलाउनुहुन्छ, आफ्नो बिजनेसहरू गर्नुहुन्छ। र उहाँहरूलाई चाहिँ मैले सोचेको छु अब पछि गएर चाहिँ उहाँहरूलाई चाहिँ म आफै हेर्ने, म आफै पाल्ने भनेर सोचेको छु मैले चाहिँ। अब किनभने मलाई बाल्यकालमा चाहिँ मेरो आँसु पनि बिहा गर्नु भएको थिएन, मेरो आगुले चाहिँ मलाई अब म सानो हुँदाखेरि त्यो अलिअलि रिमरिम याद हुन्छ नि, उहाँहरूले चाहिँ मलाई नाङ्गै पारा नुहाइदिनुहुन्थ्यो। मेरो बुवामाले चाहिँ अब मलाई स्याहारेको पालेको मलाई एउटा केही पनि याद छैन, मलाई जस्टमा एउटा लुगाहरू किनिदिएको नि मलाई याद छैन मेरो बुवामा। हुन त मेरो बुवामालाई म नराम्रो भन्न चाहदिन, उहाँको अब छोराछोरी बेसी थियो होइन, मलाई सानोमै मेरो आगुले लगेर पाल्नु भयो, अन्त उहाँले पालेकोदेखि उहाँको छोराछोरी कोही थिएन, बिहा गर्नु भएको थिएन, मेरो दिदी हुनुहुन्थ्यो, मेरो फुपूको छोरी र मलाई चाहिँ उहाँले पाल्नु भएको, मेरो मेमे होइन, मेरो बाजे, मेरो आगु, मेरो दिदी र म बस्थे। मेरो दिदीको नाम सुजना तामाङ, अन्त मेरो आगुको नाम वीरबहादुर तामाङ, मेरो आसुको नाम चाहिँ सुनिता तामाङ छ है। अन्त उहाँहरूले चाहिँ अन्त त्यतिकै मेरो आगुले 2003 बिहा गर्नुभयो, म सानो सानै थिएँ, अब सानै थिएँ, अन्त उहाँहरूले चाहिँ बिचरा मलाई ब्याङ्कहरू लानुहुन्थ्यो होइन, यसो भन्नुहुन्थ्यो, उहाँहरू एजुकेटेड पर्सन हुनुहुन्छ, ब्याङ्कहरू लाँदाखेरि पैसाहरू डिपोजिट गरेको देखाउनुहुन्थ्यो, पैसा यसरी राख्नुपर्छ। फर्स्टमा चाहिँ मेरो आसुले मलाई ज्ञानै पैसामा दिनुभएको, अन्त पैसाहरू यसरी डिपोजिट गर्नुपर्छ भन्थ्यो, अन्त फ्यामिली चलाउँदा 2 लिटरले त्यो महिना मार्नुहुन्थ्यो होइन। त्यो जमानामा हामी चारजना थियौँ फ्यामिली, नानीहरू थिएन होइन, भाइ बहिनी थिएन, आसु आगुआसुको 2 लिटरले चाहिँ महिना मार्नुहुन्थ्यो, अन्त आसुले पकाउनुहुन्थ्यो खानाहरू त होइन, बहिनी यसरी तेल यति मात्रै लाउनुपर्छ, दुःख थियो नि त त्यो टाइममा त होइन, अहिले पो अब न राम्रो भयो है, त्यति बेलाको जमानामा साह्रो थियो। अन्त कालो साबुनहरू आधी काटेर दिनुहुन्थ्यो, म भाँडा धुन्थेँ नि त, भाँडा धुँदाखेरि चाहिँ आधी काटेर दिनुहुन्थ्यो, त्यहाँदेखि त्यो जुन पेलामा बनाउँथ्यो त्यो टाइममा त छेडेर पेला छेडेर बनाउँथ्यो, छेडेर चाहिँ कालो साबुन त्यो भिज्छ नि, भिज्नु पनि दिनुहुन्थेन, टक्कै भाँडा धुइसक्यो झुट टक्कायो राख्यो। अन्त मलाई चाहिँ त्यही बानी पनि लाग्यो, उहाँहरूसँग बसेर अब धेरै कुरा सिकेँ, अब ब्याङ्कतिर उहाँहरू जहीँ बस्नुहुन्थ्यो नि त पैसा डिपोजिट गर्नुहुन्थ्यो, मेरो नाममा पनि राखिदिनुहुन्थ्यो 100, अब त्यो टाइमको समयतिर होइन, त्यहाँ राख्दाखेरि चाहिँ ए पैसा रुपियाँ यसरी राख्नु पर्ने रहेछ, यस्तो गर्नु पर्ने रहेछ। अन्त म अब फेरि सानो मेरो बिहा गरिहालेँ, मैले 17 वर्षमा बिहा गरेँ, बिहा गर्दाखेरि चाहिँ मेरो आगुआसु चाहिँ यति बेसी रुनु भएको, यति बेसी रुनु भयो, अब मलाई पनि पुरा माया लाग्यो होइन, अब म त केटाकेटी है, अब कति टिनेजर यसमा त अब कस्तो हुन्छ नि त, त्यसै बित्थामा बिहा गरेँ, बिहा गरेर तर मलाई धेरै रिग्रेट भयो, किनभने म पढ्नुमा एकदम राम्रो थिएँ होइन, म कहिले पनि अब त्यस्तो नराम्रो पोजिसनमा आइन, राम्रो पोजिसनहरू ल्याउँथे मैले साइन्सतिर चाहिँ, अब म क्लास 7 पढ्दाखेरि साइन्स टेस्ट हुन्छ नि, टेस्टको जुन कपी पेपरमा चाहिँ अब मेरो 50 ल्याउँथे होइन, एउटा पनि रङ हुँदैन थियो, त्यो मैले फेरि मेरो चाहिँ आगुआसुको बिउरा चाहिँ कस्तो थियो भन्नु न, एक्जाम गरेर आएपछि नि उहाँहरूले सोधिहाल्नुहुन्थ्यो एन्सर चाहिँ, कोही बेला अब स्कुलमा बिर्सिन्थ्यो नि त लेख्नु, बाटोमा आएर याद गरेर चाहिँ सुनाउँथ्यो घरमा आएर चाहिँ, मैले चाहिँ त्यस्तोहरू गर्थेँ नि, अब मेरो आगुले चाहिँ मलाई कस्तो बेसी कुट्नुहुन्थ्यो भन, कतिवटा अब हुन्छ नि मिस्टेकहरू चाहिँ मलाई एकदम गर्नु दिँदैन थियो, सानैदेखि अब गाइडमा बसेँ म चाहिँ, अन्त अब त्यतिकै उहाँले नै सिकाउनु भएको मलाई स्ट्रङ हुनु भनेर, अहिले नै अब हुन त उसको लागि त म सानै छु, नानी नै सुस्ता होइन उसले चाहिँ अब मलाई, अन्त अहिले पनि पुरा सिकाउनुहुन्छ नि, यस्तो गर त्यस्तो गर पुरा सिकाउनुहुन्छ, अब उहाँको लागि त म नानी नै हो तर म त अब आमा भइसकेँ नि त होइन। अन्त त्यहाँदेखि म अलिकति साह्रोमा पनि पर्नु हुँदैन, अब म एक्सिडेन्ट हुँदा पनि आइहाल्नुहुन्छ, मेरो आमा बाउ भन्दा फर्स्ट चाहिँ मेरो आगुआसु हुनुहुन्छ होइन, आएर नानी के भयो कसो भयो होइन, के भएर तँ यस्तो भइस भन्छ, अब हरेक कुरामा उहाँहरूले सम्झाउनुहुन्छ। अब मेरो घरमा मेरो ससुरा खस्नुभयो होइन, त्यो टाइममा पनि एकदमै हेल्प, हरेक कुरामा हेल्प गर्नुहुन्छ, अब चाडबाडमा लुगा प्रायः जस्तो किनिदिनुहुन्छ, आफूलाई पनि त्यस्तै हुँदा रहेछ, उसको चाहिँ अब मै नानी हो भनेर म पनि अब डङ्गै किनिमाग्छु, मलाई यस्तो चिज चाहिएको छैन मलाई किनिदिनुहोस् त्यस्तो खालके हुन्छ।
0: र यहाँले पढाइ चाहिँ कहाँसम्म?

0: पुर्याउनु भयो।
1: मैले चाहिँ क्लास एटसम्म रिडिङ गरे अन्त ओपनबाट क्लास टेन पास गरे।
0: र अब अगाडि चाहिँ यहाँले यी कामहरूसँग सम्बन्धित चाहिँ के योजनाहरू बनाउनु भयो?
1: यसमा चाहिँ अब म अलिकति अगाडि बढ्दै जानु नै मन परेको छ मलाई चाहिँ, किनकि अब एसएचजीले धेरै कुरा सिकाउँछ हामीलाई, ट्रेनिङहरू मेन कुरा लान्छ, ट्रेनिङ लाँदाखेरि चाहिँ हामीलाई काउन्सिलिङहरू हुन्छ नि त, त्यसमा चाहिँ अब यति बेसी सिकाउनुहुन्छ म्याम मैले क्यौ, अब पैसा रुपियाँ बजेट कसरी गर्नुपर्ने, नानीहरूलाई कसो गर्नुपर्ने, हामीले एसएचजी कसरी चलाउनु पर्ने, बिजनेस गर्दा अब हिजो जस्तै हामीलाई ब्रान्डिङ एन्ड प्याकेजिङको यो थियो होइन ट्रेनिङ, अब त्यो ब्रान्डिङ एन्ड प्याकेजिङ कसरी गर्नुपर्ने, अब म आफै इन्चार्ज भएर मैले जानेको छुइनँ भने त हुँदैन नि त, त्यो कारणले गर्दाखेरि चाहिँ अब अगाडि नै बढ्नु मन परिरहेछ अझै पनि मलाई। यसमा चाहिँ यो काम मलाई एकदम राम्रो पनि लाग्छ, एउटा सोसल काम पनि हो, प्लस यसमा के छ भने सबै दिदी बहिनीसँग घुममिल पनि हुन्छ अन्त उहाँहरूको नि आफूले कुरा बुझिन्छ, कति त अब आफै मात्रै बाठी भएर पनि हुँदैन नि, आफ्नो पनि रङ हुन्छ, त्यो कारण त अर्काले जानेको कुराहरूबाट पनि आफूले सिक्नुपर्छ, कतिवटा अर्काले गरेको कुराबाट पनि त्यस्तो हुन्छ।
0: यो छोराछोरीहरूलाई व्यवहारिक कुराहरू चाहिँ कसरी सिकाउनु पर्छ जस्तो यहाँलाई लाग्छ नानीहरूलाई?
1: म चाहिँ अब नानीहरूलाई प्राय जस्तो सिकाउने गर्छु, किनभनेदेखि म चाहिँ यस्तो भन्छु, ठुलो मान्छे देख्दा है ढोका, आफ्नो फ्यामिलीमा चाहिँ एक अर्कामा चाहिँ एकदमै आरिस गर्नु नसिक, किन म पनि आरिस गर्दिनँ होइन, म सबै फ्यामिलीलाई सिकाउँछु। अब हुनु त दाजुभाइ दिदी बहिनीमा एकदम आरिस गर गर हुन्छ, प्राय जस्तोको हुँदो रहेछ होइन, हुन्छ पनि, अन्त म चाहिँ उनीहरूलाई नै त्यसै भन्छु, आरिस एकदमै नगरौँ, एकअर्कामा हेल्प गरौँ, त्यस्तै खालके हौ। अबको जमानामा चाहिँ एकअर्कामा आरिस गरेर हुँदैन, एकदमै मिलेर है एकअर्कामा मिलेर जुम मिलेर गर्नु, नराम्रो काममा नलगा, पैसाहरू बिछोड खर्चाहरू नगर होइन, बिछोड कुराहरू नकिन, यसरी भन्छु म चाहिँ। अब राम्रो पढ तिमीलाई फ्युचरमा जे हुनु मन छ होइन, म गाइड गर्छु भनेर भन्छु म चाहिँ।
0: हजुर, र यो तपाईँका सबै जिम्मेवारीहरूबाट समय निस्कियो भने चाहिँ फुर्सदको समयमा चाहिँ के गर्नु मन पराउनुहुन्छ?
1: म चाहिँ बेला बेला अब नानी फ्यामिली लिएर घुम्नु चाहिँ मलाई एकदमै इच्छा लाग्छ, मलाई घुम्नु चाहिँ सकिङै हो, घुम्नु र लगाउनुको लागि चाहिँ अलिक सकिङै छु म चाहिँ।
0: हजुर, आज यहाँसँग यसरी कुराकानी गर्ने भन्दा हाम्रो कार्यक्रमको निर्धारित समय पनि पूरा हुने आएको छ, त्यसैले अन्तमा हाम्रो रेडियो सुनिरहनु भएको श्रोतागण र विशेष गरी हाम्रो नारी दिदी बहिनीहरूलाई चाहिँ यहाँ के भन्न चाहनुहुन्छ?
1: नारी दिदी बहिनीलाई चाहिँ अब यही सन्देश दिन चाहन्छु है, घरमा चाहिँ अब सोचेर चाहिँ नबस्नु है, अगाडि भएर आँट देखाएर बस्नुपर्छ है, एकदमै आँटिलो हुनुपर्छ। कति त बिचरा अब कति त कस्तो खालके जग्गामा पुगेको हुन्छ नि, अब बुढाले टर्चर गर्छ होइन, जाँड रक्सी खाएर आँखा लगाएर, बेसी त अब आँखा लगाउने हुन्छ नि त, केटाले पनि लगाउँछ केटीले पनि लगाउँछ, तर केटीले बुढालाई आँखा लगाउँदा त्यस्तो साह्रो हुँदैन कि, तर बुढाले बुढीलाई आँखा लगाउँछ नि यति डरलाग्दो हुन्छ कि, यति डरलाग्दो सोचाइमा पर्छ। अब मैले गल्ती नै गरेको छुइनँ, तर मलाई रात दिन आँखा लगायो भने त्यतिकै पनि बिग्रिनु सक्दो रहेछ, कतिजना आमाहरू चाहिँ हुन्छ नि, कतिजना बुढीहरू चाहिँ, अब म बिग्रेको छुइनँ र पनि मलाई रात दिन आँखा लगाउँछ, तँ फलनासँग के गरेर आइस, तँ फलनासँग कहाँ गइस् होइन, त्यस्तोहरू कुराहरू हुन्छ केटामाथि, अब त्यस्तो चाहिँ नहोस् जस्तो लाग्छ हौ मलाई चाहिँ।
0: सम्बन्धमा विश्वास हुनु,
1: हजुर, सम्बन्धमा चाहिँ एकदमै विश्वास हुनु पर्यो नि है, विश्वास भएर अगाडि बढ्नुपर्छ। अब मान्छेको इच्छा हो नि है, मान्छेसँग बोल्दा केही खेर जाँदैन नि, हामी बोल्नु पर्यो नि होइन, कति त अब केटा साथी पनि हुन्छ नि, केटा साथी हुन्छ, हामी हामीले केटीमाथि भन्दा नि केटामाथि बेसी ट्रस्ट लाग्छ मलाई चाहिँ, विश्वास लाग्छ, किनभने म कसै केटासँग बोल्दैछु गफ गर्दैछु है, उसले अब कतिवटा कुरा आफूलाई सिकाउँछ नि त होइन, यस्तो त्यस्तो, कति स्टुडेन्ट लाइफको साथी पनि त हुन्छ, कति के हुन्छ होइन, अन्त त्यहाँदेखि अब केटीले बुरु नि फेलेलै भनिहाल्छ, बुरु केटामाथिसँग विश्वास गरेर कामहरू गर्छ नि, एकदम राम्रो पनि भएर जान्छ, ट्रस्ट पनि राम्रो हुन्छ, उहाँले अब फेलेलाई गरिदिँदा अब एउटा केही कुरा, म काम केही काम गर्दैछु, म त साथीलाई भन्नु मनपर्छ नि त, यो कुरा बा मेरो बिग्रिँदैछ कि बा सप्रिँदैछ कि भन्दाखेरि, केटीलाई नै गर्दाखेरि चाहिँ अलिकति अब नगरौ यस्तो खालके कति बाधा लाग्छ, तर त्यस्तो नहोस् है, केटीमाथि केटी नै साथ होस्, साथ दियोस् होइन, अगाडि बढौँ हामी, अब होस् कि नहोस् तर ट्राई गर्दा चाहिँ हुन्छ, कोसिस नै ठुलो कुरा हो।
0: र हामी त बाहिर निस्केर काम गर्दाखेरि अब केटा साथी पनि हुन्छ, केटी साथी पनि हुन्छ है, अनि फेरि आफ्नो एउटा लिमिटमा रहेर काम गर्नु त है, हामीले पनि त्यसो गर्दाखेरि सम्बन्धमा विश्वास भयो भने चाहिँ परिवार पनि राम्रो चल्छ, एकअर्कालाई सहयोग पनि हुन्छ,
1: बुढाबुढीमा चाहिँ अन्डरस्ट्यान्डिङ चाहिँ हुनु पर्यो, बुढाबुढी अब बुवामा,
0: तर जे भए पनि आफ्नो हस्बेन्ड वाइफको रिलेसन बोन्डिङ राम्रो छ भने त्यस्तो कुराहरूले
1: कसैले केही गर्नु सक्दैन,
0: त्यही राम्रो हुनु पनि पर्छ, र राम्रो सन्देश पनि दिनुभयो, र हामीले गरेको निमन्त्रणालाई स्वीकार गरेर यहाँसम्म आइदिनु भयो, र यतिका जानकारी राखिदिनु भयो, दिदीबहिनीहरूसँगै हातमा हातेर कसरी अगाडि बढ्नुपर्ने भन्ने कुराहरूको बारेमा यतिका आफ्नो अनुभवहरू साझा गरिदिनु भयो म्याम, त्यसको लागि यहाँलाई धेरै धेरै धन्यवाद।
1: हजुरलाई पनि एकदम धेरै धेरै धन्यवाद है, आकाशवाणी गान्तोक हजुरलाई पनि म एकदमै धेरै धेरै धन्यवाद भन्न चाहन्छु, किनभने अचानक अब है फोन आएर चाहिँ म यहाँनिर आउनु पाउँदाखेरि चाहिँ एकदमै ह्याप्पी, एकदमै लक्की फिल लागिरहेछ मलाई, खुसी लागिरहेछ। एकदमै धन्यवाद हजुरलाई पनि र जति पनि बढी है सुनिरहनु भएको छ रेडियो च्यानल उहाँहरूलाई पनि धन्यवाद भन्न चाहन्छु।
0: हजुर हवस् म्याम। र श्रोता, आज हामीले कुराकानी गर्यौं एउटा स्वयं सहायता समूहको माध्यमबाट अगाडि बढ्दै आउनुभयो कि डब्ल्यूआरपी एसएचजी ट्रेजरर साथै फेडरेशनमा पनि आबद्ध एक सशक्त नारी जसले आफ्नो समाजका दिदी बहिनीहरूलाई सँगै लिएर अगाडि बढ़िरहनु भएको छ र एउटा स्वनिर्भर अनि एउटा आत्मविश्वासी यात्रामा अघि बढ़िरहनु भएको उहाँ र उहाँ जस्ता धेरै दिदी बहिनीहरूलाई अगाडि बढ़नुहोस्, सबका साथ सबका विकास भन्ने जुन हाम्रो एउटा माननीय प्रधानमन्त्रीको पनि एउटा मिशन नै छ है, यसरी हामी सबैजना अगाडि बढ़ौं र खुट्टा तानेर पछाडि ल्याउने होइन, हात समातेर अगाडि बढ़न सिकौं भन्ने कामनाका साथ आजको लागि कार्यक्रम नारी संसारको यस बसाईबाट म यहाँहरूकै कार्यक्रम सञ्चालिका चन्द्रकुमारी खड्का पनि बिदा चाहन्छु। हवस्त, नमस्कार, शुभ दिन।

0: श्रोता नेपाली आधुनिक गीत सुनाउने क्रममा अन्तिम गीत सुनिरहनु भएको थियो रामकृष्ण ढकालको स्वरमा। छोटो विराम लिन गइरहेछौं।
1: यो सुन्नुहोस् एक सूचना। आकाशवाणी गान्तोक सोशियल मीडिया म्यानेजमेन्टको लागि यंग डाइनेमिक र क्रिएटिभ इण्डिभिजुअल्सबाट सामयिक अर्थात क्याजुअल ब्रडकास्ट एसिस्टेन्टको लागि आवेदनको आमन्त्रण गर्दछ। शैक्षिक योग्यता कुनै पनि मान्यता प्राप्त विश्वविद्यालयबाट ग्रेजुएट हुनपर्छ। यसको साथै मास कम्युनिकेशन, जर्नलिजम, सोशियल मीडिया म्यानेजमेन्ट, भिडियो एडिटिङ, ग्राफिक डिजाइन, फोटोग्राफी, भिडियोग्राफी साथै डिजिटल कन्टेन्ट क्रिएशनमा दक्षता हुन आवश्यक छ। योग्य इच्छुक उम्मेद्वारहरूले सम्पूर्ण आवश्यक प्रमाण पत्रहरूको प्रतिलिपिसितै बायोडेटा अनि भर्खरै खिचेको पासपोर्ट साइज फोटोग्राफसित आफ्नो आवेदन आकाशवाणी गान्तोकमा आगामी 10 अगस्त 2026 सम्ममा बुझाउन पर्नेछ।

0: आवेदन ईमेल पनि गर्न सक्नुहुनेछ। हाम्रो मेल आईडी छ phaargantok@gmail.com।
1: विरामपछि पुनः स्वागत जनाउँछौ। हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं, साथै हामीलाई 103 मेगाहर्जमा एफएम कञ्चनजंघा मार्फत पनि सुनिरहनु भएको छ। अब हामी सुन्न लागेका छौं एकै कलाकार सोनाम छिरिङ लेप्चाको स्वरमा रहेका लेप्चा लोकगीतहरू।

श्रोता सुनिरहनु भएको थियो एकै कलाकार सोनाम छिरिङ लेप्चाको स्वरमा रहेका लेप्चा लोकगीतहरू। हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। अब सुनाउन लागेका छौं एनसीईआरटी माथि आधारित प्रायोजित कार्यक्रम।

0: यो आकाशवाणी हो भूपेन्द्र शर्माबाट समाचार सुन्नुहोस्। प्रथममा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि हरियाणाको जिन्द रेलवे स्टेशनमा देशको पहिलो हाइड्रोजन संचालित रेललाई हरियो झण्डा देखाएर प्रस्थान गर्नुहुनेछ। आज ओडिशाको पुरीमा भगवान जगन्नाथको विश्व प्रसिद्ध रथयात्राका लागि व्यापक अनुष्ठान र अभूतपूर्व सुरक्षा व्यवस्था गरिएको छ। रक्षा मन्त्री राजनाथ सिंहले उन्नत बुनियादी ढाँचा विकास सधै विकसित सभ्यताको पहिचान हो पनि बताउनु भएको छ। कृषि तथा कृषक कल्याण मन्त्री शिवराज सिंह चौहानले सतत कृषि विकास सुनिश्चित गर्न कृषकहरू बीच एकीकृत कृषि अभ्यासलाई बढ़ावा दिनुपर्ने आवश्यकतामाथि जोड़ दिनुभएको छ र रेल मन्त्रालयले रेल टिकट बुकिङलाई सजिलो र अत्याधिक सुविधाजनक बनाउनका लागि इण्डियन रेलवे क्याटरिङ एण्ड टुरिज्म कर्पोरेशनको वेबसाइटको नयाँ संस्करण जारी गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि हरियाणाको जिन्द रेलवे स्टेशनमा देशको पहिलो हाइड्रोजन संचालित रेललाई हरियो झण्डा देखाएर प्रस्थान गर्नुहुनेछ। यो रेल जिन्द र सोनीपतको बीचमा चल्नेछ र हाइड्रोजन फ्यूल सेल टेक्नोलोजीद्वारा संचालित छ, जसले ट्रेनलाई चलाउन हाइड्रोजनलाई बिजुलीमा रूपान्तरण गर्दछ। यस प्रक्रियामा केवल पानीको बाष्प उप उत्पादको रूपमा उत्पन्न हुन्छ, जसको परिणाम स्वरूप संचालनको समयमा शून्य कार्बन उत्सर्जन हुन्छ। स्वदेशी रूपमा डिजाइन इन्जिनियरिङ र एकीकृत गरिएको रेललाई स्वदेशी तकनिक प्रयोग गरी विकसित गरिएको हो, जसले उन्नत रेलवे इन्जिनियरिङमा देशको बढ़दो क्षमतालाई प्रतिविम्बित गर्दछ। ओडिशाको पवित्र शहर पुरीमा अहिले अतुलनीय आध्यात्मिक उत्साह देखिन थालेको छ। आज भगवान जगन्नाथको विश्व प्रसिद्ध रथयात्राका लागि व्यापक अनुष्ठान र अभूतपूर्व सुरक्षा व्यवस्था गरिएको छ। तीर्थस्थलमा बिहानैदेखि परेको मुसलधारे वर्षा भए पनि लाखौं भक्तजन विचलित नभई बड़ा डण्डामा दर्शन गरिरहेका छन्। तीन रथलाई भगवान जगन्नाथ बलभद्र र सुभद्राकी काकेको घरको रूपमा श्री गुण्डिचा मन्दिरतर्फ तान्नु अघि गजपति महाराज दिव्य देवद्वारा रथको सरसफाई अनुष्ठान छेरा पहरा गरिनेछ। चाडपर्व सहज रूपमा संचालन गर्न सुरक्षा व्यवस्था र भीड़ प्रबन्धनको व्यवस्था मिलाइएको छ। राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति सीपी राधाकृष्णन र प्रधानमन्त्री नरेन्द्र मोदीले जगन्नाथ रथ यात्राको अवसरमा भारत र विदेशका मानिसहरूलाई बधाई दिनुभएको छ। शोभायात्राको क्रममा भक्तजनलाई भेट्न महाप्रभु श्री जगन्नाथ, चक्रराज सुदर्शन, जेठा भाई बलभद्र र बहिनी सुभद्रा निस्कने विश्वास गरिन्छ। भगवान र भक्तजनको यो पवित्र मिलन एक अनुपम र अत्यन्त भावुक क्षण भएको उहाँले बताउनुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले जगन्नाथ रथ यात्रालाई भारतको शताब्दीदेखि पुरानो आध्यात्मिक र सांस्कृतिक विरासतको भव्य अभिव्यक्तिको रूपमा वर्णन गर्नुभएको छ। उहाँले भन्नुभयो, रथयात्रासँग सम्बन्धित परम्पराले भारत र विश्वलाई प्रेरित गरेको छ र यसले विनम्रता, सामूहिक सहभागिता र निस्वार्थ सेवाका मूल्यहरूलाई प्रतिविम्बित गर्दछ। प्रधानमन्त्री श्री मोदीले महाप्रभु जगन्नाथले सबैलाई सुस्वस्थ, सुख र समृद्धि प्रदान गरून् भनी प्रार्थना गर्नुभएको छ। रक्षा मन्त्री राजनाथ सिंहले उन्नत बुनियादी ढाँचा विकास सधैँ विकसित सभ्यताको पहिचान हो भनी बताउनुभएको छ। नयाँ दिल्लीमा संगठन तकनिकी संगोष्ठीलाई सम्बोधन गर्नुहुँदै श्री सिंहले भन्नुभयो, आज निर्माण भइरहेको बुनियादी ढाँचाले आगामी वर्षहरूका लागि देशको सभ्यतालाई परिभाषित गर्नेछ। रक्षा मन्त्री श्री सिंहले भन्नुभयो, रोहतांगमा अटल सुरंग, उमलिङ लामा विश्वको सबैभन्दा अल्गो मोटरेबल सड़क र लगभग 3,000 फीटको उचाइमा निर्मित सेला सुरंग जस्ता ऐतिहासिक परियोजनाहरू बीआरओ क्षमताको जीवित प्रमाण हुन्। उहाँले बीआरओलाई तकनिकी अनुकूलनको हिसाबले अग्रपन्थीको संगठनको रूपमा प्रशंसा गर्नुभयो।
1: हम यह समझते हैं कि जिस देश का इंफ्रास्ट्रक्चर मजबूत होगा उसी देश का फ्यूचर भी सबसे अधिक मजबूत होगा। हमने यह इंश्योर किया दूर दराज के किसी भी क्षेत्र में रहने वाला कोई भी नागरिक मेन स्ट्रीम से कटा हुआ महसूस न करे। और साथियों, हमने ऐसा इसलिए किया क्योंकि हमने कनेक्टिविटी को सिविलाइजेशन के डेवलपमेंट का एक अनिवार्य अंग माना।
0: वाणिज्य एवं उद्योग मन्त्री पीयूष गोयलले ब्रसल्स बेल्जियममा भारतीय वाणिज्य एवं उद्योग महासंघ, भारतीय उद्योग परिसंघ एसएचएम र अन्य क्षेत्रीय संघहरूका सदस्यहरू सम्मिलित भारतीय व्यापारिक प्रतिनिधि मण्डलसित बातचीत गर्नुभयो। एक सामाजिक मीडिया पोस्टमा श्री गोयलले जानकारी दिँदै भन्नुभयो, भारत ईयू मुक्त व्यापार सम्झौताले भारतीय उद्योगहरूका लागि नयाँ अवसरहरू सृजना गर्नेछ।
2: वाणिज्य और उद्योग मंत्री पीयूष गोयल ने भारतीय यूरोपीय संघ मुक्त व्यापार समझौते को निष्पक्ष, न्याय संगत और संतुलित बताया, जो दोनों देशों के हर क्षेत्र के लिए लाभकारी समझौता है। उन्होंने कहा कि दोनों देशों का दृष्टिकोण नवाचार आधारित, भरोसेमंद और भविष्य के लिए तैयार विकास साझेदारी की ओर है। उन्होंने कहा कि ये बैठक इस सहयोग का एक महत्वपूर्ण स्तंभ बन गई है। श्री गोयल ने कहा कि इस बैठक से भारतीय यूरोपीय संघ को चर्चाओं से बढ़कर क्रियान्वयन की दिशा में बढ़ने में मदद मिली है। उन्होंने कहा कि यूरोपीय संघ और भारत कुछ महत्वपूर्ण क्षेत्रों पर निर्भरता कम करने और विश्वसनीय एवं विविध आपूर्ति श्रृंखलाओं के निर्माण के लिए प्रतिबद्ध है। विश्व दर्पण के लिए समाचार कक्ष से मैं पूजा।
0: समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशल मिडिया

0: ह्यान्डल एक्समा एट एआईआर न्यूज गर्छौं अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। केन्द्रीय मन्त्रीमण्डलले उत्तर प्रदेशको वाराणसीका लागि 25,000 करोड़ रूपियाँ भन्दा अधिकको दुई एलिभेटेड राजमार्ग परियोजनालाई स्वीकृति दिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा आर्थिक मामिला सम्बन्धी क्याबिनेट कमिटिले वाराणसीमा सड़क सञ्चालन सुधार गर्न र भीड़भाड़ र यात्राको समय कम गर्न यी परियोजनालाई अनुमोदन गरेको छ। यी परियोजनामा उत्तर प्रदेशको एनएच 19 र वाराणसी रिंग रोडको बीच हाइब्रिड वार्षिकी मोडलमा 46 किलोमिटर लम्बाईको 6 लेनको ग्रीनफिल्ड एलिभेटेड को निर्माण समावेश छ। यसको कुल लागत 14,400 करोड़ रूपियाँ भन्दा अधिक हुनेछ। सूचना एवं प्रसारण मन्त्री अश्विनी वैष्णवले भन्नुभयो, नयाँ दिल्लीमा जानकारी दोस्रो परियोजना वाराणसीको शहरको वरुण नदीको किनारमा लगभग 43 किलोमिटर लामो 6 लेन र 4 लेन एलिभेटेड करिडोरको विकास हो, जसको लागत लगभग 11,000 करोड़ रूपियाँ हुनेछ। कृषि तथा कृषक कल्याण मन्त्री शिवराज सिंह चौहानले सतत कृषि विकास सुनिश्चित गर्न कृषकहरू बीच एकीकृत कृषि अभ्यासलाई बढ़ावा दिनुपर्ने आवश्यकतामाथि जोड़ दिनुभएको छ। नयाँ दिल्लीमा आईसीएआरको स्थापना दिवसमा सम्बोधन गर्नुहुँदै उहाँले भन्नुभयो, कृषक र वैज्ञानिकहरूको सामूहिक परिश्रमले असाधारण परिणाम दिइरहेको छ। केन्द्रीय मन्त्री श्री सिंहले अझ भन्नुभयो, आईसीएआर देशमा परिवर्तनको उत्प्रेरकको रूपमा उठाएको छ। अनुसन्धानले कृषकहरूलाई वास्तविक समयमा फाइदा पुग्ने उहाँले बताउनु भएको छ। सरकारले पेट्रोल डिजल र हवाई इन्धनको निर्यातको पाक्षिक समीक्षामा लाग्दै आएको विशेष अतिरिक्त सीमा शुल्कमा संशोधन गरेको छ। संशोधित दर अनुसार डिजलको निर्यातमा प्रति लिटर 15.50 रूपियाँ र हवाई इन्धनको निर्यातमा प्रति लिटर 14.50 रूपियाँ कर लगाइएको छ। पेट्रोलको निर्यातमा प्रति लिटर 2.50 रूपियाँ कर लगाइएको छ। संशोधित दरहरू आजदेखि लागू भएका छन्। राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले वैश्विक आपूर्ति श्रृंखलामा अवरोध लगायत आर्थिक चुनौतीहरूको सामना गर्न बिम्स्टेकका सदस्य देशहरूबीच निकट सहयोगको आवश्यकतामाथि जोड़ दिनुभएको छ। आज नयाँ दिल्लीमा बिम्स्टेकका राष्ट्रिय सुरक्षा प्रमुखहरूको 5औं बैठकलाई सम्बोधन गर्नुहुँदै श्री डोभालले वैश्विक आपूर्ति श्रृंखलामा अवरोधले सबै देशहरूलाई आर्थिक कठिनाई भएको बताउनु भएको छ।
1: BIMSTEC's long-standing goals,
2: क्षेत्रीय सुरक्षा, संपर्क, निर्माण क्षेत्र और आर्थिक सुरक्षा को बढ़ाने में BIMSTEC के सामूहिक प्रयासों को आगे बढ़ाते रहना चाहिए। भारत के लिए BIMSTEC पड़ोस प्रथम के हमारे दृष्टिकोण और महासागर के प्रति हमारी प्रतिबद्धता को दर्शाता है, जो पूरे क्षेत्र में सुरक्षा और विकास के लिए प्रगति का प्रतीक है।
1: होलिस्टिक एडवांसमेंट फॉर सिक्योरिटी।
0: रेल मन्त्रालयले रेल टिकट बुकिङलाई सजिलो र अत्याधिक सुविधाजनक बनाउनका लागि इण्डियन रेलवे क्याटरिङ एण्ड टुरिज्म कर्पोरेशन आईआरसीटीसीको वेबसाइटको नयाँ संस्करण जारी गरेको छ। आईआरसीटीसीले यस संस्करणमा 4 प्रमुख सुधार गरेको छ। पहिलो, यसमा अतिरिक्त क्याप्चा, पप अपहरू अथवा ध्यान भट्काउने कुनै अन्य विकर्षणहरू छैनन्। दोस्रो, यात्रीहरूले सबै वर्गमा सीटहरूको उपलब्धता देख्न सक्ने, साथै तेस्रो, टिकट बुक गर्न आवश्यक चरणहरूको संख्या कम छ र वेबसाइटले अब यात्रीहरूको जानकारी बचत गर्दछ, जसले पुनः बुकिङ गर्न सजिलो बनाउँदछ। प्रवर्तन निदेशालयले आतंकी वित्त पोषण र अवैध घुसपैठको नेटवर्कको सम्बन्धमा आज 13 परिसरमा छापा मारेको छ। यो मुद्दा उत्तर प्रदेशको आतंकरोधी दस्ताले दर्ता गरेका प्राथमिकीसँग सम्बन्धित छ। यो समाचार युट्युबमा एट एआईआर कर्सिङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा मुख्य समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि हरियाणाको जिन्द रेलवे स्टेशनमा देशको पहिलो हाइड्रोजन संचालित रेललाई हरियो झण्डा देखाएर प्रस्थान गर्नुहुनेछ। आज ओडिसाको पुरीमा भगवान जगन्नाथको विश्व प्रसिद्ध रथयात्राका लागि व्यापक अनुष्ठान र अभूतपूर्व सुरक्षा व्यवस्था गरिएको छ। रक्षा मन्त्री राजनाथ सिंहले उन्नत बुनियादी ढाँचा विकास सधैँ विकसित सभ्यताको पहिचान हो भनी बताउनु भएको छ। कृषि तथा कृषक कल्याण मन्त्री शिवराज सिंह चौहानले सतत कृषि विकास सुनिश्चित गर्न कृषकहरूबीच एकीकृत कृषि अभ्यासलाई बढ़ावा दिनुपर्ने आवश्यकतामाथि जोड़ दिनुभएको छ। र रेल मन्त्रालयले रेल टिकट बुकिङलाई सजिलो र अत्याधिक सुविधाजनक बनाउनका लागि इण्डियन रेलवे क्याटरिङ एण्ड टुरिज्म कर्पोरेशनको वेबसाइटको नयाँ संस्करण जारी गरेको छ। समाचार अहिलेलाई पूरा भयो। अघिल्लो समाचार लिएर 3:15 पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।
3: हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। तपाईहरूलाई सुनाइरहेछौं विभिन्न कलाकारहरूको आवाजमा नेपाली देशभक्ति गीतहरू।

श्रोता सुनिरहनु भएको छ विभिन्न कलाकारहरूको आवाजमा नेपाली देशभक्ति गीत. अबको केही क्षणमा आकाशवाणीको दिल्ली केन्द्रबाट सम्प्रसार गरी सुनाउनेछौ. क्रमैले हिन्दी अनि त्यसपछि अंग्रेजीमा समाचार. तबसम्मलाई सुन्दै गर्नुहोला आकाशवाणी.

प्रसारणबाट बोलिरहेको छौ। साथै श्रोताले हाम्रो यस प्रसारणलाई एफएम कञ्चनजङ्घाको 103 मेगाहर्ज तथा न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। समय स्टुडियोको घडीमा 6:05 भइरहेको छ र अब प्रस्तुत छ दैनिक ग्रामीण कार्यक्रम।

0: विषयमा पनि हाम्रो श्रोता मित्रहरूलाई बताइदिनुहोस् न।
1: मैले यो सुरु गरेको चाहिँ हाम्रो जुन चाहिँ होमस्टे छ त्यो चाहिँ स्टार्ट भएको चाहिँ 2015 हो।
0: हजुर, 2015 तपाईँहरूको व्यवसाय यो सुरु गर्नुभएको है। त्योभन्दा अगाडि तपाईँ के गर्दै हुनुहुन्थ्यो?
1: त्योभन्दा अगाडि त म स्टुडेन्ट थिएँ, त्यसको बादमा मैले पढाइ सकेर म एउटा प्राइभेट कम्पनीमा काम गर्दै थिएँ।
0: अनि
1: त्यो प्राइभेट कम्पनीमा काम गर्दै थिएँ, त्यो टाइममा चाहिँ मेरो दिदीले रन गर्नुहुँदै थियो है त्यो होमस्टे चाहिँ। त्यसको बादमा बिचमा पेन्डामिकहरू आएपछि चाहिँ दिदीले पनि बादमा बिहा गर्नुभयो। बिहा गरेपछि चाहिँ त्यो होमस्टेलाई चाहिँ अहिले मै रन गर्दैछु। मैले त्यो प्राइभेट कम्पनीजलाई छोडेर लकडाउनको बादमा सबैजनालाई कम्पनीहरूबाट निकाल्ने गरेको थियो या फिर हामीले ब्रेक लिनु परेको थियो। त्यो हुँदाखेरि चाहिँ अब त्यसको बादमा चाहिँ हामीले हुँदैन रहेछ अब प्राइभेटली काम गरेर त भन्ने सोचाइ आएर चाहिँ
0: यो व्यवसाय सुरु गर्नुभएको है।
1: हजुर,
0: र यस व्यवसाय गर्नुभन्दा अगाडि तपाईँले यस व्यवसाय गर्न ज्ञान कहाँबाट बटुल्नु भयो, कहाँबाट नलेज पाउनु भयो र यो व्यवसाय सुरु गर्नुभयो?
1: यो चाहिँ हाम्रो चाहिँ किताबमा चाहिँ के छ भन्दाखेरि चाहिँ कम्युनिटी बेस्ड टुरिज्म चलाउँछ है। हामीले चाहिँ अब मैले मात्रै नचलाएर हाम्रो चाहिँ एउटा सानो भिलेज छ, कति 60 हाउस होल्डको भिलेजमा चाहिँ गाउँमा चाहिँ हामी सबै कम्युनिटी मिलेर चाहिँ त्यो होमस्टे चलायो भने चाहिँ हाम्रो गाउँ डेभलप हुन सक्छ भनेर चाहिँ त्यो एउटा विचार लिएर चाहिँ हामीले यो होमस्टेलाई चाहिँ सुरु गरेको हो।
0: हजुर हजुर, र तपाईँले हाल तपाईँको आफ्नो यो होमस्टेमा पर्यटकहरूको आगमन कस्तो रहेको महसुस गर्नुभएको छ?
1: पर्यटकहरूको आगमन त एकदम राम्रो छ, किनभने अहिले चाहिँ हालैमा

0: भन्दाखेरि चाहिँ अब त्यो घोडा हिँड्ने बाटो अरे त्योहरू अझै छ, त्योहरू पनि इन्जोय गर्न सक्नुहुन्छ है। अब सपोज पहिला पहिला त अब दार्जिलिङदेखि सिक्किम आउँदाखेरि त्यो बाटोमा घोडा हिँडेर घोडामा चढेर आएर व्यापार गर्ने गर्थ्यो होइन, त्यो जग्गाहरू छ। त्यही कारण अब एकदम फरेस्ट लाइफमा चाहिँ तपाईँहरूले, अब फरेस्टमा तपाईँहरू एकदम वक गर्न सक्नुहुन्छ, हाइकिङ, फिसिङ, यो सबै कुराहरूको चाहिँ तपाईँहरूले मजा लिन सक्नुहुन्छ।
1: हजुर, पर्यटकहरू आएर यस्तो धेरैवटा कुराहरूको अवलोकनहरू गर्न सक्नुहुनेछ है। उहाँहरू यो बजारदेखि कति टाढा छ तपाईँको यो होमस्टे?
0: बजारदेखि 12 किलोमिटर पर्छ है होमस्टे चाहिँ। बजारदेखि एकदम मतलब त्यस्तो रोडहरूको एकदम राम्रै सुविस्ता छ। बजारदेखि गाडीमा आउनुभयो भने तपाईँलाई आधी घण्टा, म्याक्सिमम आधी घण्टामा तपाईँ आइपुग्नुहुन्छ।
1: हजुर, तपाईँले यो आफ्नै जग्गामा डेभलप गर्नु भएको छ यो होमस्टेहरू?
0: हजुर, आफ्नै जग्गा हो, आफ्नै घर, बस्दै गरेको घर है, त्यही जग्गामा चाहिँ हामीले त्यहीँनिर चाहिँ अब होमस्टे सुरु गरेको हो।
1: पर्यटकहरू आउँदाखेरि त सबैभन्दा पहिले उनीहरूलाई खानपानको व्यवस्था गर्नु पर्यो है। तपाईँले उहाँहरूलाई, उहाँहरू त एउटा गेस्ट हो, उहाँहरू त एउटा अतिथि हुनुहुन्छ, उहाँहरूलाई खानपानको व्यवस्था कस्तो प्रकारले बन्दोबस्त गर्नुभएको छ?
0: अब यस्तो हो, हाम्रो चाहिँ अब एकदम हाम्रो रिमोट भिलेज पर्यो है, त्यो गर्दाखेरि बजार पनि टाढो। हाम्रोमा त्यस्तो डरलाग्दो मेन्यू सिस्टम त्यस्तो केही छैन। हाम्रोमा के छ भने उहाँहरूको अब गेस्टको के प्रेफर हुन्छ, रोटी या चावल, यो दुईटामा हामी प्रेफरेन्स दिन्छ। बाँकी सब्जीहरू हाम्रो जे अर्ग्यानिक छ है, अब अर्ग्यानिक स्टेट,
1: सिक्किम त एउटा जैविक राज्य भएकोले पनि है एउटा प्लस पोइन्ट छ।
0: हजुर, त्यो भएकोले गर्दा हाम्रो बारीमा जे सब्जी फल्छ है, जे सब्जी हामी लगाउँछौँ त्यही सब्जीहरू हामी एकदम फ्रेस ब्रेकफास्टमा, त्यही हो कोदोको रोटी, फापरको रोटी, यो सबै कुराहरू दिएर हामी जस्तो हामीले खाँदैछ त्यही कुराहरू नै हामी गेस्टलाई पनि दिने गरेको छ।
1: आफ्नो गाउँघरमा जे जस्तो फल्छ, जे जस्तो पाक्छ है, त्यही कुराहरू तपाईँहरूलाई उहाँहरूलाई पनि दिनुहुन्छ।
0: हजुर हजुर।
1: र होमस्टेमा तपाईँहरूको योदेखि बाहेक अरू सुविधाहरू के कस्ताहरू रहेका छन्?
0: सुविधाहरू त अब त्यस्तो डरलाग्दो अहिले हामीले गरिहालेको छैन है। अहिले चाहिँ हाम्रोमा के छ भनेदेखि गाडीहरू हामी प्रोभाइड गर्न सक्छ, बर्ड लभर्सहरूको लागि हामी बर्ड वाचरहरू है, हाम्रोमा बर्ड गाइडहरू हुनुहुन्छ दाजुहरू है, हाम्रै गाउँको दाजुहरू हुनुहुन्छ, उहाँहरू हामी प्रोभाइड गर्छ। र गाइडहरू पनि हामी एकदम गाउँ घरबाट नै हामीले प्रोभाइड गरेको छ है। अनि त्यस्तो अब उहाँहरूले अब मजाले इन्जोय गर्नु सक्नुहुन्छ नि, अब भिलेज लाइफ एकदम स्वच्छ वातावरण,
1: एकदम क्लिन इन्भाइरोमेन्ट है,
0: इन्भाइरोमेन्ट हजुर
1: पर्यटकहरूले मन पराउने त त्यस्तै त हो है। अहिले त गाउँ ठाउँको अर्ग्यानिक चिज होइन, क्लिन इन्भाइरोमेन्ट, यही देखेर त हाम्रो सिक्किममा धेरै पर्यटकहरू आउने गर्दछन्। र हाल तपाईँको गेस्ट हाउसमा अहिले पनि पर्यटकहरू हुनुहुन्छ कि हुनुहुन्न?
0: अहिले मैले अघि नै भनिहालेँ है, अहिले हामीले बुकिङ लिएको छैन किनभने रेनी सिजन भएकोले गर्दाखेरि, अनि त्यो पनि हो प्लस अहिले फेरि हाम्रो अलिकति कन्स्ट्रक्सन भएकोले गर्दाखेरि चाहिँ हामीले अहिले चाहिँ बुकिङ लिएको छैन।
1: र अहिले सिक्किमको सन्दर्भमा हेर्नु पर्दाखेरि सिक्किममा ज्यादा दर टुरिस्टहरू आउने, पर्यटकहरू आउने कुन चाहिँ सिजनलाई चाहिँ लिन सकिन्छ?
0: सिक्किमको सन्दर्भमा त अब यो जुन जुलाई भयो है, मार्च टु जुन पनि भन्छ, उता सेप्टेम्बर टु अक्टोबर यो पनि भन्छ, तर हाम्रो किताम चाहिँ मैले अघि भनिहालेँ, किताम चाहिँ एकदम मोडरेट क्लाइमेट भएकोले गर्दाखेरि चाहिँ एकदम लो अल्टिट्युडमा परेकोले गर्दा हाम्रो चाहिँ सेप्टेम्बर एन्ड अक्टोबर चाहिँ बेस्ट सिजन हो टुरिस्टको लागि चाहिँ। त्यो टाइममा चाहिँ फेरि बर्ड लभर्सहरूको लागि चाहिँ अब बर्डहरू चाहिँ त्यो टाइममा चाहिँ माइग्रेट भएर चाहिँ किताम बजारमा चाहिँ थुप्रै प्रजातिको बर्ड्सहरू पाउँछ भन्ने पनि गरेको छ है। बर्ड लभर्सहरूको लागि चाहिँ एकदम राम्रो हुन्छ सेप्टेम्बर टु अक्टोबरमा आउनुभयो भने।
1: त्यो टाइममा चाहिँ एकदम सिजन पनि बेस्ट हुन्छ, पानी पनि परेको हुँदैन है, धेरै प्रकारको फुलहरू पनि त्यो सिक्किममा फुल्ने गर्दछन्, त्यो पनि देख्न पाइन्छ है।
0: फेरि त्यो एकदम फेस्टिभल सिजन पनि हो कि, उहाँहरूले अब फेस्टिभल पनि इन्जोय गर्न सक्नुहुन्छ, जस्तै दसैँ हाम्रो लोकली हामी कसरी मनाउँछ, दिवालीहरू है, यो कुराहरूको पनि एकदम मजाले इन्जोय गर्न सक्छ।
1: हजुर हजुर। र तपाईँको आफ्नो

0: नै फाइदा हुन्छ, किनभने त्यो फेस्टिभलमा कतिजना आउने गर्छ, टुरिस्टहरू आउने गर्छ, बसोबासो गर्ने गर्छ, हाम्रो लोरकिताम भिलेजलाई एकदम एक्सपोजर पाउँछ भिलेजले पनि है, त्यो हुँदाखेरि दुनियाँ अब सबैले चिन्छ भिलेज, त्यो भएर हामीले त्यस्तो खालको चाहिँ अब इन्डाइरेक्टली चाहिँ हामीले पाइ नै रहेको छ।
1: तपाईँको यो होमस्टे

0: सम्म त्यस्तो क्याल्कुलेट गरेको छुइनँ कति एक्ज्याक्ट यति प्रफिट भनेर त है, तर अब चलाउँदै जाँदाखेरि चाहिँ के फिल हुन्छ भन्दाखेरि आफूलाई के लाग्छ भन्दा चाहिँ फाइदा चाहिँ एकदमै फाइदा हुन्छ, किनभने हामीले कुनै एक्स्ट्रा केही गरेको छैन है, एक्स्ट्रा हाम्रो केही हामीले ज्यादा हाम्रो मेन्यू डरलाग्दो छैन,
1: जे फलेको छ
0: सिम्पल छ। हामी पर डे कति पर पर्सन पर डे हामी 1200 गरेर चार्ज गर्छ फुडिङ एन्ड लज इन्क्लुडिङ है,
1: त्यस्तो महँगो पनि छैन,
0: त्यस्तो महँगो पनि छैन। त्यो हुँदाखेरि अब हामीलाई त फाइदै फिल हुन्छ, किनभने गाउँ बस्तीमा बसेर यतिकै बस्नु कसैको अन्डरमा 2-4 हजारको लागि काम गर्नु भन्दा चाहिँ अब त्यो कम्ती कम्ती गरेर आफ्नै भएको सामानहरूलाई युटिलाइज गरेर त्यति कमिँदैछ भने मेरो लागि चाहिँ त्यो चाहिँ ज्यादै फाइदा ठुलै फाइदा हो भनौँ न।
1: हजुर हजुर, अन्दाजी तपाईँको 1.5-2 लाख रुपियाँ त पक्कै पनि हुन्छ नि है।
0: हजुर,
1: र तपाईँले यो व्यवसाय जुन गर्दै भएको छ है, यो लिएर तपाईँको गाउँ घर अथवा वरिपरिको गाउँ बस्तीको मान्छेहरूलाई के कस्तो फाइदाहरू पुगेको छ या छैन?
0: पनि इन्डाइरेक्टली त फाइदै छ, किनभने मेरो घरमा टुरिस्ट आउँदैछ या फिर मेरो होमस्टेमा टुरिस्ट आउँदैछ, बाहिरको मान्छे आउँदैछ भने त मैले साग सब्जी बारीमा त छै छ, प्लस मैले अरू कुराहरू किन्नुपर्ने हुन्छ है, उहाँहरूको गाडी युज हुन्छ, कतिजना ट्याक्सी छ गाउँ बस्तीमा उहाँहरूको त्यो युज हुन्छ, अनि उहाँहरूले पनि त्यो देखेर केही सिक्नु हुँदैछ कि अरे हामीले पनि राख्नुपर्ने रहेछ, त्यो गरेर हाम्रो गाउँमा अहिले यो होमस्टे भन्ने चाहिँ एकदम बढेर जाँदैछ क्या, सबैजना इन्सपायर हुँदैछ, सबैजनाले अब एकदम होमस्टे खोल्ने, कसैले स्टार्ट गर्नु भइसक्यो, कसैले भर्खर गर्नुको लागि मतलब कन्स्ट्रक्सनहरू स्टार्ट गर्नु भएको छ, त्यस्तै छ गाउँ बस्तीमा चाहिँ अहिले।
1: हजुर हजुर, यो तपाईँको जुन व्यवसाय देखेर अरू धेरैजनाले सुरु गर्नुभएको छ,
0: एकदम प्रेरित भइसक्नु भएको छ कतिजना है।
1: हजुर हजुर, र आउने दिनहरूमा तपाईँले यस व्यवसाय सम्बन्धी के कस्तो योजनाहरू तयार पार्नु भएको छ?
0: आउने दिनमा चाहिँ त्यही हो, मैले अघि फर्स्टमा पनि भनिहालेँ है, मेरो घर अहिले अन्डर कन्स्ट्रक्सन हुँदैछ भनेर, त्यो भएकोले गर्दाखेरि चाहिँ हामीले चाहिँ अलिक त्यसलाई चाहिँ प्रोफेसनल वे इन द सेन्स अब राम्रोसँगले अब कुन चाहिँ सुविस्ताहरू हामी एड गर्न सक्छौँ, जस्तै हामी वाइफाई फेसिलिटिजहरू दिने है, रुमहरू अझै ज्यादा बढाउने, अनि अरू कुराहरू पनि हामी बोनफायरहरू त हुन्छ अहिले पनि, उहाँहरूले गर्न सक्नुहुन्छ आउँदाखेरि, त्यो कुराहरूलाई पनि अझै हामी प्रोफेसनल वेमा हामी अझै बढाएर लाने, अलिक ज्यादा टुरिस्टहरू बस्न सक्ने खालके हामी बनाउने भनेर चाहिँ सोच्दैछु।
1: हजुर हजुर, अब यो व्यवसाय गर्दाखेरि पनि त जुनै पनि कामहरू गर्दाखेरि धेरै च्यालेन्जेसहरू है चुनौतीहरू आउने गर्दछन्, तपाईँको यो व्यवसायमा के कस्ता खालका चुनौतीहरू तपाईँले महसुस गर्नुभएको छ, यो पनि हाम्रो आकाशवाणी गान्तोक सुनेर बस्नुहुने श्रोता मित्रहरूलाई बताइदिनुहोस् न।
0: चुनौती चाहिँ अब के हुन्छ भन्दाखेरि चाहिँ फर्स्टमा त अब बुकिङ अफ सिजन एन्ड अफ सिजन हुन्छ सिक्किममा, अब तपाईँलाई यादै छैन, सिजनमा त केही छैन, हामी जस्तै संघर्ष गरेर पनि हामी गेस्टहरूलाई बेस्ट दिने ट्राई गर्छ, तर अफ सिजनमा के हुन्छ भन्दाखेरि अब सिजनमा हामी बिजी भएर जब अफ सिजनमा हाम्रोमा टुरिस्टहरू आउँदैन, त्यति बेला लाभा हुँदैन कि बा हामीले रङ डिसिजन पो लियो कि होइन, बा यो टुरिज्म सेक्टरमा पसेर होमस्टे स्टार्ट गरेर मैले रङ डिसिजन पो लिएँ कि बा जबै पो गर्नुपर्ने हो कि, त्यस्तो खालको सोचाइ पनि आउँछ बेला बेला चाहिँ, फेरि होइन
1: कोही बेला लकडाउन जस्तो सिचुएसनहरू पनि फेस गर्नुपर्छ,
0: त्यस्तोहरू हुँदाखेरि कोही बेला अब सिक्किममा कति बाटोहरू बन्द हुन्छ है, टुरिस्ट आउँदै गरेको हुन्छ आधी बिचमा अब बाटो बन्द भयो, उहाँहरूलाई अब घरसम्म त ल्याउनु पर्यो, होमस्टेसम्म त ल्याउनु पर्यो, उहाँहरूलाई त्यो गर्नुको लागि चाहिँ अब निकै च्यालेन्जेसहरू आउँछ त्यो टाइममा चाहिँ, तर अब हिम्मत नहारिकन हामीले
1: अघि
0: बढ्नै पर्यो। हजुर
1: हजुर, र तपाईँले अब यो ग्रामीण पर्यटक व्यवसाय जुन गर्दै हुनुहुन्छ त्योदेखि बाहेक अरू अन्य केही व्यवसाय पनि तपाईँ गर्नुहुन्छ या
0: त्योभन्दा अन्य त छैन अहिले,
1: तपाईँको मुख्य व्यवसाय नै यही हो?
0: हजुर
1: हजुर, र तपाईँले अब आफूले होइन आफ्नै इन्टरप्रेनरसिप भएर आफ्नो यो व्यवसाय चलाउँदै आइरहनु भएको छ, र साथसाथै गाउँलेलाई पनि धेरै फाइदा पुर्याउँदै आइरहनु भएको छ है, तपाईँको आफ्नो यो व्यवसायबाट पहिलेको सन्दर्भमा हेर्नु पर्दाखेरि आफैलाई कतिको अप्लिफमेन्ट भएको महसुस गर्नुभएको छ?
0: एकदम अब म फ्री छु, इन्डिपेन्डेन्ट छु है, अब मैले कसैको अन्डरमा काम गर्नु परेको छैन, म आफूलाई बुकिङ लिनु मन पर्यो म लिन्छु, लिनु मन परेन लिँदिन, मेरो हेल्थ म कम्प्रोमाइज गर्नु परेको छैन होइन, त्यो गर्दाखेरि इन्कम मात्रै नहेरेर पैसा मात्रै नहेरेर अरू धेरै कुराको पनि बेनिफिट भएको छ मलाई त्यस्तो फिल हुन्छ क्या, इन्कम त हुँदैछै हुँदैछ, प्लस मैले अरूलाई पनि टाइम दिनु पाउँदैछु यसले गर्दाखेरि चाहिँ, अब पहिला जब गर्दाखेरि चाहिँ अब 9-to-5 जबमा एभ्री डे होइन, अब विकमा 5-6 डेजै ड्युटी जानुपर्ने, सोसियल लाइफ भन्ने थिएन, फ्यामिली लाइफ भन्ने थिएन है, र अहिले चाहिँ अब

0: उहाँहरूलाई एउटा केही सुझाव सन्देश अथवा केही मेसेज दिनु पर्दाखेरि तपाईँको आफ्नो अनुभव गरे अनुसार के कस्तो सुझाव सन्देश दिन चाहनुहुन्छ यो पनि हाम्रा श्रोता मित्रहरूलाई बताइदिनुहोस् न।
1: अब म चाहिँ के भन्छु भने है म पनि एउटा पढे लेखेकै हो, म पनि जबको पछाडि कुदेको एउटा केटी हो है। अब पहिला त म पनि पढिसकेर जबै पाउनु पर्छ भन्ने एउटा सोच राखेर हिँडेको मान्छे हो, तर अहिले चाहिँ मलाई के लाग्छ भने पढेर तपाईँहरू अब एजुकेटेड भइसकेपछि जब मात्रै सरकारी नोकरी मात्रै सबको छैन होइन, अब अर्काको अन्डरमा कति दिन काम गर्ने, आफै केही गर्यो भने त आफ्नै लागि हो, आफ्नो फ्यामिलीको लागि, आफ्नो सोसाइटीको लागि पनि हुन्छ है। त्यो भएर काम गरेर चाहिँ पढेर चाहिँ मैले कामै गर्नुपर्छ जबै गर्नुपर्छ भन्ने कुरा चाहिँ सोच नराख्नुहोस् है, आफ्नो केही सुरु गर्नुहोस्। हाम्रो अहिले सिक्किम त एकदम गभर्मेन्टले पनि सरकारले पनि एकदम टुरिज्मको लागि पुरै डेभलप गरिदिनु भएको छ,
0: धेरै प्रकारको सरसहायताहरू गरिरहनु भएको छ,
1: धेरै गर्नु भएको छ। यो टुरिज्म क्षेत्रमा पनि एकदम फाइदा छ पढेर बस्नु भएकोहरूलाई है। हामी त अहिले स्टार्ट गर्दैछ, तपाईँहरू त अझै अहिलेको जेनेरेसन त एकदम अझै नयाँ नयाँ इनोभेसन्सहरू लिएर उहाँहरूले अझै दामी गर्नु सक्नुहुन्छ।
0: उहाँहरूले त युट्युबमा है धेरै ज्ञानहरू लिन सक्नुहुन्छ, गुगलबाट पनि उहाँहरूले अहिले धेरै प्रकारको ज्ञानहरू है सजिलैसँग पाउनुहुनेछ,
1: त्यो पनि गर्न सक्नुहुन्छ। त्यो भएर चाहिँ म चाहिँ के भन्छु भने चाहिँ अब अरूको अन्डरमा गर्नु भन्दा चाहिँ आफूले नै सानो भए पनि केही गर्यो भने आफूलाई नै सेटिस्फाई पनि हुन्छ, प्लस इन्कम पनि हुन्छ।
0: हजुर हजुर। र अहिले हामी माझ दक्षिण सिक्किम किताममबाट एक शिक्षित तथा अनुभवी नारी जो आफ्नो पर्यटन व्यवसाय शुरू गर्दै आइरहनु भएको छ, उहाँले हामी माझ यति टाढोबाट आएर बहुमूल्य समय दिएर आफ्नो जानकारी हाम्रा श्रोताहरू समक्ष राखिदिनु भएकोमा हामी आकाशवाणी गान्तोक परिवारको तर्फबाट उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौ। र आउनुहोस् श्रोता, अब एकैछिन मनोरञ्जन गरौं एउटा लोकगीत सुनेर।

आजलाई भने ग्रामीण कार्यक्रमको निर्धारित समय पनि पूरा भइसकेको छ र भोलि पनि यस्तै नवीनतम विषयका साथमा पुनः उपस्थित हुने नै छौं। तबसम्मको लागि म कार्यक्रम संचालक धर्मदास शर्मालाई पनि बिदा दिनुहोस्। हस्त, नमस्कार, शुभरात्री।

श्रोता, अब प्रस्तुत छ हाम्रो अब उसो रात्रि 10:30 बजेसम्म प्रसारण गरिने कार्यक्रमहरूबारे जानकारी। अहिले 6:40, 45 अनि 50 मिनटमा सुन्नुहुनेछ यस केन्द्रको प्रादेशिक समाचार, क्रमैले नेपाली, लेप्चा अनि सिक्किमे भुटिया भाषामा। 6:55 मिनटमा सुन्नुहुनेछ हिन्दीमा वार्ता, विषय रहनेछ अन्तर्राष्ट्रिय न्याय दिवस, इतिहास, महत्व और वैश्विक शान्तिमय भूमिका। 7:05 मिनटमा सुन्नुहुनेछ नेपाली अनुरोध संगीत र 7:35 मिनटमा सुन्नुहुनेछ नेपालीमा समाचार। 7:35 मिनटमा कार्यक्रम रहनेछ पाश्चात्य संगीत भने रात्रि 8:05 मिनटमा हिन्दी गीत। त्यसपछि 8:45 मिनटबाट यहाँहरूलाई सुनाउनेछौ आकाशवाणीको दिल्ली केन्द्रबाट सम्प्रसारण गरी क्रमशः हिन्दी अनि अंग्रेजी भाषामा समाचार। 9:15 मिनटमा कार्यक्रम स्पटलाइट अनि 9:30 मिनटमा कन्ट्री वाइड र 9:45 मिनटमा इनसाइट र अन्तमा रात्रि 10 बजेबाट यहाँहरूलाई मनोरञ्जन गराउनेछौ विभिन्न हिन्दी फिल्मी गीतहरू सुनाएर भने रात्रि ठिक 10:30 मिनटमा हाम्रो यो तेस्रो अधिवेशन सेवा पूरा हुनेछ। श्रोता, यो थियो अब उसो प्रसारण गरिने कार्यक्रमहरूबारे संक्षेपमा जानकारी।

0: यो सुन्नुहोस् एक सूचना आकाशवाणी गान्तोक सोशियल मीडिया म्यानेजमेन्टको लागि यंग डाइनामिक र क्रिएटिभ इण्डिभिजुअल्सबाट सामयिक अर्थात क्याजुअल ब्रडकास्ट एसिस्टेन्टको लागि आवेदनको आमन्त्रण गर्दछ। शैक्षिक योग्यता कुनै पनि मान्यता प्राप्त विश्वविद्यालयबाट ग्रेजुएट हुनपर्छ। यसको साथै मास कम्युनिकेशन, जर्नलिजम, सोशियल मीडिया म्यानेजमेन्ट, भिडियो एडिटिङ, ग्राफिक डिजाइन, फोटोग्राफी, भिडियोग्राफी साथै डिजिटल कन्टेन्ट क्रिएशनमा दक्षता हुन आवश्यक छ। योग्य इच्छुक उम्मेद्वारहरूले सम्पूर्ण आवश्यक प्रमाणपत्रहरूको प्रतिलिपिसितै बायोडेटा अनि भर्खरै खिचेको पासपोर्ट साइज फोटोग्राफसित आफ्नो आवेदन आकाशवाणी गान्तोकमा आगामी 10 अगस्त 2026 बुझाउन पर्नेछ। आवेदन इमेल पनि गर्न सक्नुहुनेछ। हाम्रो मेल आईडी छ phaiargantok@gmail.com।
1: यो सुन्नुहोस् लाइभ फोन इन कार्यक्रम सम्बन्धी एक सूचना। भोलि तारिक 17 जुलाई 2026 शुक्रबार साँझ 6:05 प्रसारण गरिने ग्रामीण कार्यक्रममा हामी लिएर आउनेछौ लाइभ फोन इन कार्यक्रम। विषय रहनेछ वर्षायाममा देखिने सामान्य रोगहरू अनि यसबाट बाँच्ने उपायहरू। यसबारे जानकारी दिन भने हाम्रो स्टुडियोमा उपस्थित रहनुहुनेछ सिक्किम नेपाल इन्स्टिट्युट अफ मेडिकल साइन्सेसका प्रोफेसर मेडिसिन डाक्टर मोना ढकाल। र यस विषयमाथि कुनै प्रश्न वा जिज्ञासा भए हाम्रो स्टुडियोको टेलिफोन नम्बर 03592201171 कल गर्न सक्नुहुनेछ। दिन अनि समय भोलि 17 जुलाई 2026 शुक्रबार साँझ 6:05 अनि फोन नम्बर छ 03592201171। सूचना पूरा भयो।

0: श्रोताहरू सुन्नुहोस्, हाम्रो भोलि बिहानी अधिवेशनमा समावेश कार्यक्रमहरूको रूपरेखा। हाम्रो बिहानी अधिवेशन सेवा प्रारम्भ हुनेछ ठिक बिहान 6:30 बजे मङ्गलध्वनिको साथमा। 6:35 बजे सुन्नुहुनेछ कार्यक्रम भक्ति प्रभातमा कलाकार पूर्णिमा शर्माद्वारा सुन्नुहुनेछ सवानी क्रान्ति। 6:55 सुन्नुहुनेछ आकाशवाणीको दैनिक केन्द्रबाट समप्रसार गरी क्रमशः संस्कृत अनि हिन्दी भाषामा समाचार। 7:05 कार्यक्रम गोल्डन मेलोडिस। 7:25 नेपालीमा समाचार। 7:35 प्रणाम सिक्किम। र बिहान 8:00 अनि 8:15 सुन्नुहुनेछ आकाशवाणीको दैनिक केन्द्रबाट समप्रसार गरी क्रमशः हिन्दी अनि अङ्ग्रेजी भाषामा समाचार। साथै 8:30 सुन्नुहुनेछ आकाशवाणीको उत्तर पूर्वीय सिलङ केन्द्रबाट पूर्वोत्तर समाचार। 8:40 कार्यक्रम गीतिमाला छ भने 9:00 मुख्य समाचार। 9:02 चित्रांजलि छ भने 10:00 मुख्य समाचार। 10:02 ताजे तराने। बिहान ठिक 10:30 हाम्रो बिहानी अधिवेशन सेवा पूरा हुनेछ।
1: यो आकाशवाणी गान्तोक हो। प्रादेशिक समाचार वन्दना राईबाट सुन्नुहोस्। मुख्यमन्त्री प्रेमसिंह तामाङले सीएम साथी

0: प्रादेशिक समाचार वन्दना राईबाट सुन्नुहोस्। मुख्यमन्त्री प्रेमसिंह तामाङले सीएम साथी पहरोली र शिक्षा विभागसँग सम्बन्धित सबैलाई उनीहरूको अमूल्य सहयोगका लागि हार्दिक आभार व्यक्त गर्नुभएको छ। ग्रामीण विकास विभागका सचिव तथा विशेष गहन संशोधन एसआईआरका लागि मतदाता नामावली पर्यवेक्षक अनिल राज राईले आज पाकिम जिल्लाको आफ्नो पहिलो आधिकारिक भ्रमण गर्नुभयो। श्री राईले मतदाता नामावली संशोधनको प्रगतिको समीक्षा गर्दै आगामी सुनवाई प्रक्रियाका लागि जिल्ला निर्वाचन संयन्त्रको तयारीको मूल्यांकन गर्नुभयो। साथै जिल्ला निर्वाचन अधिकारी तथा जिल्लापाल पाकिम परिविष्णोईले जिल्लाको विशेष गहन संशोधन तथ्याङ्क र संशोधन अभ्यासको समग्र प्रगतिको विस्तृत अवलोकन प्रस्तुत गर्नुभयो। जिल्ला प्रशासन गेजिङले राष्ट्रिय जलविद्युत शक्ति निगम रंगीतको कर्पोरेट सामाजिक उत्तरदायित्व पहल अन्तर्गत र जिल्लापाल तेन्जिङ डी डेङजोङपाको नेतृत्वमा आज गेजिङ जिल्लाको सितक्योङ टुल्कु बर्ड पार्क राब्देन्सेको परिसरमा समर्पित मदर पड स्तनपान सुविधा र तोकिएको धूम्रपान क्षेत्रको उद्घाटन गर्यो। यो पडले लोकप्रिय पर्यटक र तीर्थस्थलमा भ्रमण गर्ने स्तनपान गराउने आमाहरूलाई सुरक्षित स्वच्छ र आरामदायी ठाउँ प्रदान गर्ने लक्ष्य राखेको छ। श्री डेङसोङपाले भन्नुभयो,
1: मदर पट ब्रेस्ट फिडिङ हामीले उद्घाटन गर्यौं र हामीले यहाँ छेउमा एउटा यो सिगरेट स्मोकिङ यो सिगरेट खानेहरूले त्यहाँ पनि एउटा सानो भवन मारेर खन्थेको छ। सिक्किमभरिमा 6 डिस्ट्रिक्टमा तपाईँ हेर्नुभयो भने चाहिँ पेलिङ हाम्रो नम्बर वान हो। रजेन्सीमा यहाँ जुन चाहिँ यहाँ बर पार्क छ यहाँनिर, यहाँ तपाईँको दिनमा चाहिँ हजार हजार टुरिस्ट आउँछ। सानो नानी जो जो दुई तीन वर्षसम्मको नानी लिएर यहाँ आउनुहुन्छ, उहाँहरूलाई चाहिँ एकदम यसको फुल एडभान्टेज पनि छ।
0: सिक्किम रूपान्तरण संस्थान आईटीएसले आज गान्तोकको टाशिलिङ सचिवालयमा सरोकारवालाहरूको बैठक आयोजना गर्यो, जसको अध्यक्षता आईटीएसका उपाध्यक्ष सीपी शर्माले गर्नुभएको थियो। सदस्य आईटीएस नम्रता थापाले कार्यसूची प्रस्तुत गर्दै विकसित सिक्किम @2047 अन्तर्गत पर्यटन विकासको दृष्टिकोणको रूपरेखा प्रस्तुत गरिन्। उनले दिगो र उच्चस्तरीय पर्यटन, पूर्वाधार र कनेक्टिभिटी, इको टूरिज्म, ग्रामीण पर्यटन, साहसिक पर्यटन, कल्याण पर्यटन एमआईसीई र अनुभव आधारित पर्यटन सहित प्रमुख केन्द्रित क्षेत्रहरू साथै सीप विकास, लगानी प्रवर्धन, डिजिटल रूपान्तरण र पर्यटन क्षेत्रलाई सुदृढ पार्न नीतिगत सुधारहरू लगायतका क्षेत्रहरूमा प्रकाश पारिन्। समापन मन्तव्य दिँदै योजना तथा विकास विभागका सचिव तुषार निखारेले सबै सरोकारवालाहरूबीच प्रभावकारी समन्वय र सहकार्यको महत्वमा जोड़ दिए। सिक्किमका म्याराथन म्यान अमर सुब्बा आफ्ना विद्यार्थी प्रीतम राईसँग मिलेर दुई दिने स्वास्थ्य जागरूकता सह कृतज्ञता दौड़मा निस्किनेछन्, जसले कुल 137.6 किलोमिटर दूरी तय गर्नेछ। भोलि बिहान 4 बजेदेखि शुरू हुने निर्धारित भएको दौड़को पहिलो चरण दराबबाट शुरू भएर दार्जीलिङमा समाप्त हुनेछ, जसले 75.5 किलोमिटर दूरी तय गर्नेछ भने दोस्रो चरण दार्जीलिङबाट सिलीगुड़ीसम्म 62.1 किलोमिटर लामो हुनेछ। भवन आवास तथा श्रम विभाग मन्त्री भीम हाङ सुब्बाले कार्यक्रमको उद्घाटन गर्नुहुनेछ। राँके मेला केवल एउटा वार्षिक मेला मात्र नभई नाम्चीको समृद्ध सांस्कृतिक सम्पदा, स्थानीय प्रतिभा, उद्यमशीलता र सामुदायिक एकताको जीवन्त उत्सव हो। हरेक वर्ष झैं यस वर्ष पनि यस मेलाले स्थानीय संस्कृति र परम्पराको संरक्षणसँगै आर्थिक अवसर सृजना गर्ने साझा मञ्चका रूपमा आफूलाई स्थापित गरेको छ। आकाशवाणी गान्तोकबाट प्रादेशिक समाचार पूरा भयो।
2: अरे नुम बंश गंग तुम सुतल नरबुछिंग निशमलम सेनंग गुलनकर्थाक प्रेम सिंह तामाङ सीएम साथी लम्युसा जिङलत लुङमाथुबुका सगोलत मथुबुङमा ओ श्रेरे रेन्जोङज्युङ सा अमबु यन्तन छिवत थुपेकात गोथोमा ओ श्रेसा लम्यु लम जुङ्ग्यान नुन कुमारलत उन सक्थिमलत निम्बु छु अङसङरेम यो थ्याकबन मुनखतबु लेन्तपोङ बुसो खचेत निमा ओ पुमजुङसा साथी लम्यु नाङसिन आईआईटी कानपुर देव छलुङ जेङथोबु सीएम साथी नन

यो सुन्नुहोस् एक सूचना। आकाशवाणी गान्तोक सोशियल मीडिया म्यानेजमेन्टको लागि यंग डाइनामिक र क्रिएटिभ इण्डिभिजुअल्सबाट सामयिक अर्थात क्याजुअल ब्रडकास्ट एसिस्टेन्टको लागि आवेदनको आमन्त्रण गर्दछ। शैक्षिक योग्यता कुनै पनि मान्यता प्राप्त विश्वविद्यालयबाट ग्रेजुएट हुनपर्छ। यसको साथै मास कम्युनिकेशन, जर्नलिजम, सोशियल मीडिया म्यानेजमेन्ट, भिडियो एडिटिङ, ग्राफिक डिजाइन, फोटोग्राफी, भिडियोग्राफी साथै डिजिटल कन्टेन्ट क्रिएशनमा दक्षता हुन आवश्यक छ। योग्य इच्छुक उम्मेद्वारहरूले सम्पूर्ण आवश्यक प्रमाण पत्रहरूको प्रतिलिपिसितै बायोडेटा अनि भर्खरै खिचेको पासपोर्ट साइज फोटोग्राफसित आफ्नो आवेदन आकाशवाणी गान्तोकमा आगामी 10 अगस्त 2026 बुझाउन पर्नेछ। आवेदन इमेल पनि गर्न सक्नुहुनेछ। हाम्रो मेल आईडी छ PHAIRGANTOK@gmail.com।

त श्रोता भर्खरै सुन्दै हुनुहुन्थ्यो कलाकार याङ्की यल्मोको स्वरमा सजिएको गीत। त कार्यक्रमलाई अघि बढाउँदै अघिल्लो गीत लिएका छौँ कलाकार सुरेश कुमारको स्वरमा सजिएको यस गीतका निम्ति हामीलाई पत्र पठाउनुहुने श्रोता हुनुहुन्छ पूर्व सिक्किमबाट रमेश छेत्रीले। त आउनु सुनौ यो कार्यक्रमको अघिल्लो प्रस्तुति।

हामी आकाशवाणी गान्तोकको बेलुकी प्रसारण सेवाबाट बोलिरहेको छौं। श्रोताहरूले अहिले सुनिरहनु भएको छ नेपाली अनुरोध संगीतको कार्यक्रम। श्रोता कार्यक्रमलाई अघि बढाउँदै अघिल्लो गीत लिएका छौं विपुल छेत्रीको स्वरमा सजिएको। यस गीतलाई अनुरोध गर्नुहुने श्रोता हुनुहुन्छ अर्जुन प्रधान र चिम्पुङबाट।

श्रोता नचाहँदै पनि हामी नेपालीहरू संगीत कार्यक्रमको अन्तिम गीत समक्ष आइपुगिसकेका छौँ र हामीलाई आजको अन्तिम पत्र प्राप्त भएको छ विशाल विश्वबाट र उहाँले यस गीतलाई उनीहरूलाई चिन्नुहुने सबैलाई सम्झना गर्दै सुनाइदिने अनुरोध गर्नुभएको छ। त श्रोता हुनुहोस् कार्यक्रमको यो अन्तिम कोसेली सुनौ कलाकार अनमोल गुरुङको स्वरमा।

0: कार्यक्रमको निर्धारित समय यही समाप्त हुँदछ। भोलि फेरि यस्तै मिठा मिठा अनुरोध संगीतहरू सुन्ने वाचा गर्दै अहिलेलाई भने बिदा चाहन्छौ। हामी आकाशवाणी गान्तोकको बेलुकी प्रसारण सेवाबाट बोलिरहेको छौं। समय यस बेला 7:25 हुने लागेको छ र अबको केही क्षणमा यहाँहरूलाई सुनाउनेछौ नेपालीमा समाचार।
1: यो आकाशवाणी हो, समाचार मेनुका राईबाट सुन्नुहोस्। शुरू गरौं यस बुलेटिनका प्रमुख समाचारहरूबाट। जलवायु चुनौती बीच भारतमा खाद्यान्न उत्पादनमा वृद्धि भएको मन्त्री चौहानको दावी। प्रधानमन्त्रीले भोलि भारतको पहिलो हाइड्रोजन रेलको उद्घाटन गर्नुहुनेछ। तृणमूल कांग्रेसकी राज्यसभा सांसद कोयल मल्लिकद्वारा राजीनामा। दिल्ली उच्च अदालतले सोनम वाङचुकको स्वास्थ्यको दैनिक निगरानी गर्न दिए निर्देशन। भारतका कृषि तथा किसान कल्याण मन्त्री शिवराज सिंह चौहानले जलवायु परिवर्तन जस्ता चुनौती रहे तापनि यस वर्ष भारतले 37,60,00,000 टन खाद्यान्न र 37,60,00,000 टन बागवानी उत्पादन गरेको बताउनु भएको छ। नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुहुँदै उहाँले वैज्ञानिकहरू अहिले किसानसँग प्रत्यक्ष सहकार्य गर्न खेतबारीमै पुगेर काम गरिरहेको जानकारी दिनुभयो। उहाँ अनुसार खेत बचाउ अभियान अन्तर्गत 1,600 भन्दा बढ़ी वैज्ञानिक टोली 728 जिल्लामा परिचालन गरिएको छ। ती टोली विशेष गरी एल निनोको असर पर्ने सम्भावना रहेका जिल्लामा खटिएका थिए र उनीहरूले करिब 1 करोड़ किसानसँग प्रत्यक्ष सम्पर्क गरेका छन्। मन्त्री चौहानले सरकारले मिशन आईसीएआर 100 शुरू गर्ने घोषणा गर्नुहुँदै यस अन्तर्गत 100 युवा वैज्ञानिक ग्राम चुनौती कार्यक्रम सञ्चालन गरिने बताउनुभयो।
2: एक साल में 44 फसलों की 386 नई किस्में, जिनमें से 94 क्लाइमेट रिजिलिएंट है, 29 बायोफोर्टिफाइड है, ये विकसित की है। बागवानी की 117 किस्में हमने अलग अलग अलनीनो के प्रभाव के कारण और वैसे भी जो संवेदनशील जिले हैं उनके लिए आकस्मिक योजना बनाई है। आज मैं गर्व से कहता हूं आईसीएआर कृषि परिवर्तन का अग्रदूत बन चुका है।
1: प्रधानमन्त्री नरेन्द्र मोदीले हरियाणा भ्रमणका क्रममा भोलि जिन्द रेलवे स्टेशनबाट

डिजाइन गरिएको भए पनि जिन सोनीपत खण्डमा भने अधिकतम 75 किलोमिटर प्रति घण्टाको गतिमा सञ्चालन हुनेछ। भारतका नागरिक उड्डयन मन्त्री श्री किन्जरापु राममोहन नायडूले उडान योजनाको आगामी चरण अन्तर्गत 120 नयाँ गन्तव्यमा हवाई सेवा विस्तार गर्ने तथा आगामी 10 वर्षमा थप 4 करोड़ यात्रीलाई हवाई यात्रा गर्न सक्षम बनाउने लक्ष्य रहेको बताउनु भएको छ। उहाँले उडान योजनाको नयाँ चरणले स्वदेशी विमान निर्माणलाई प्रोत्साहन गर्ने, मरम्मत तथा ओभरहाल प्रणालीलाई सुदृढ़ बनाउने, रोजगारी सृजना गर्ने तथा क्षेत्रीय आर्थिक विकासलाई गति दिँदै आत्मनिर्भर भारतको लक्ष्यलाई थप सशक्त बनाउने विश्वास व्यक्त गर्नुभयो। तृणमूल कंग्रेसकी अर्की राज्यसभा सांसद कोयल मल्लिकले राज्यसभा सदस्य पदबाट राजीनामा दिनुभएको छ। उहाँले उपराष्ट्रपति तथा राज्यसभा अध्यक्ष सीपी राधाकृष्णनलाई भेटेर आफ्नो राजीनामा बुझाउनु भएको हो। कोयल मल्लिक यस वर्षको अप्रेलमा राज्यसभा सदस्यमा निर्वाचित हुनुभएको थियो। कोयल मल्लिक तृणमूल कंग्रेसबाट राज्यसभा सदस्य पदबाट राजीनामा दिने चौथो सांसद बन्नुभएको छ। यसअघि सुखेन्दु शेखर राई, सुस्मिता देव र प्रकाश सिंह बराइकले पनि राज्यसभा सदस्य पदबाट राजीनामा दिएको थिए।

आतंकवादी गतिविधिमा वित्त पोषण तथा अवैध घुसपैठसँग सम्बन्धित मुद्दामा आज 13 स्थानमा छापा मारेको छ। छापा पश्चिम बंगालका कोलकाता, उत्तर 24 परगना, दक्षिण 24 परगना र मुर्शिदाबाद, हरियाणाको बल्लभगढ़, उत्तर प्रदेशको देवबन, दिल्ली तथा अन्य स्थानमा गरिएको हो। यो मुद्दा उत्तर प्रदेशको आतंकवाद विरोधी दस्ता अर्थात एटीएसले दर्ता गरेको एफआईआरका आधारमा अनुसन्धान भइरहेको हो। अनुसन्धान अनुसार एक संगठित समूहले रोहिंग्या र बंगलादेशी नागरिकलाई अवैध रूपमा भारत प्रवेश गराउने, नक्कली भारतीय परिचय पत्र तयार गरिदिने तथा उनीहरूको विभिन्न स्थानमा पुनर्स्थापनामा सहयोग गरेको आरोप लागेको छ। भारतका रक्षा मन्त्री श्री राजनाथ सिंहले उन्नत पूर्वाधार कुनै पनि विकसित सभ्यताको पहिचान हुने बताउनु भएको छ। नयाँ दिल्लीमा आयोजित सीमा सड़क संगठन अर्थात बीआरओको प्रविधि गोष्ठीलाई सम्बोधन गर्नुहुँदै उहाँले आज

सँगै आधुनिक प्रविधिको प्रभावकारी प्रयोग पनि उत्तिकै महत्वपूर्ण रहेको बताउनुभयो। भारतले सामाजिक सुरक्षा संरक्षणको पहुँच 1 अरब नागरिकसम्म पुर्याउन सफल भएको छ। सामाजिक सञ्जाल मार्फत जानकारी दिनुहुँदै भारतका श्रम तथा रोजगार मन्त्री डाक्टर मानसुख मन्डवियाले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा सन् 2015 19% रहेको सामाजिक सुरक्षा संरक्षणको पहुँच सन् 2026 बढ़ेर 68.4% पुगेको र यसबाट 100 करोड़ भन्दा बढ़ी नागरिक लाभ

खेलिनेछ। अन्त्यमा यस बुलेटिनका प्रमुख समाचार पुनः एक पटक। जलवायु चुनौतीबीच भारतमा खाद्यान्न उत्पादनमा वृद्धि भएको मन्त्री चौहानको दावी। प्रधानमन्त्रीले भोलि भारतको पहिलो हाइड्रोजन रेलको गर्नुहुनेछ उद्घाटन। तृणमूल कंग्रेसकी राज्यसभा

0: सँग यौन सम्पर्क नराख्नुहोस्।
1: याद राख्नुहोस्, सधैँ कन्डमको प्रयोग गर्नुहोस्।
0: अधिक जानकारीको लागि टोल फ्री हेल्पलाइन नम्बर 1097 कल गर्नुहोस्।
1: सिक्किम स्टेट एड्स कन्ट्रोल सोसाइटी गान्तोकद्वारा जनहितमा जारी।
2: हामी आकाशवाणी गान्तोकको रात्रि प्रसारण सेवाबाट बोलिरहेको छौं। साथै श्रोताले हाम्रो यस प्रसारणलाई एफएम कञ्चनजंघाको 103 MHz तथा न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। र श्रोता, अब प्रस्तुत छ शास्त्रीय संगीतको कार्यक्रममा हरिप्रसाद चौरसियाद्वारा ठुम्री मिश्री पिल्लु। हामी आकाशवाणी गान्तोकको रात्रि प्रसारण सेवाबाट बोलिरहेको छौं। साथै श्रोताले हाम्रो यस प्रसारणलाई एफएम कञ्चनजंघाको 103 MHz तथा न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। र श्रोता, अब प्रस्तुत छ शास्त्रीय संगीतको कार्यक्रममा हरिप्रसाद चौरसियाद्वारा ठुम्री मिश्री पिल्लु।

1404 किलोहर्जको तरंगमा हामी आकाशवाणी गान्तोकको बेलुकी प्रसारण सेवाबाट बोलिरहेका छौं। यसका साथै एफएम कञ्चनजङ्घा 103 मेगाहर्ज अनि मोबाइल एप न्यूज अन एआईआर मार्फत पनि हामीहरूलाई सुनिरहनु भएको छ। समय यस बेला रात्रिको ठिक 10 बजिसकेको छ र अब प्रस्तुत छ विभिन्न कलाकारहरूको आवाजमा सजिएका हिन्दी फिल्मका गीतहरू। यो कार्यक्रम भन्दा अघि एउटा सूचना सुन्न सक्नुहुनेछ। भोलि तारिक 17 जुलाई 2026 शुक्रबार साँझ 6:05 प्रसारण गरिने ग्रामीण कार्यक्रममा हामी लिएर आउनेछौँ लाइभ फोन इन कार्यक्रम। विषय रहनेछ वर्षायाममा देखिने सामान्य रोगहरू अनि यसबाट बच्ने उपायहरू। यसबारे जानकारी दिन पनि हाम्रो स्टुडियोमा उपस्थित रहनुहुनेछ सिक्किम नेपाल इन्स्टिट्युट अफ मेडिकल साइन्सेसका प्रोफेसर मेडिसिन डाक्टर मोना ढकाल। र यस विषयमाथि कुनै प्रश्न वा जिज्ञासा भए हाम्रो स्टुडियोको टेलिफोन नम्बर 03592201171 कल गर्न सक्नुहुनेछ। दिन अनि समय भोलि 17 जुलाई 2026 शुक्रबार साँझ 6:05 अनि फोन नम्बर 03592201171 सूचना पूरा भयो। श्रोता आउनुहोस् यो पहिलो गीत सुनौ दिल से फिल्मबाट एआर रहमानको स्वरमा।

प्रस्तुत गीत सुन्दै हुनुहुन्थ्यो फिल्म रामलीलाबाट अदिति पौल र साहिल हड्डाको स्वरमा। यसरी नै हिन्दी फिल्म कार्यक्रमलाई सुनेर बस्नुहुने तमाम श्रोताहरूमा चाहिँ आजको हाम्रो यो अन्तिम प्रस्तुति कलाकार अदनान सामी र सुनिधि चौहानको स्वरमा लिएर आएका छौं फिल्म अजनबीबाट। त आउनुहोस् सुनौ यो कार्यक्रमको अन्तिम प्रस्तुति।

हवस् श्रोता, अदनान सामी र सुनिधि चौहानको स्वरमा सजिएको गीतको साथ आजको हिन्दी फिल्मी गीतको निर्धारित समय यही समाप्त हुँदछ। आदरणीय श्रोता, यो आकाशवाणीको गान्तोक केन्द्र हो। हाम्रो स्टुडियोको घडी अनुसार रात्रिको 10:30 भइसकेको छ र आजको हाम्रो सम्पूर्ण प्रसारण सेवाहरू यही समाप्त हुँदछ। भोलि बिहान 6:30 फेरि हामी हजुरको सेवामा हुने नै छौँ। तबसम्मको लागि हजुरबाट बिदा चाहन्छौ। शुभरात्री। जय।